तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
1: यस ट्यान्सेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो बरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया खैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया खैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 17 गते बुधबार, सन 2026 जुलाई 1 तारीक असार कृष्ण पक्षको प्रतिपदा उपरान्त द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, भोलिसम्म नै पानी पर्ने सम्भावना। मौसम, वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरो

0: को पूर्वानुमानमा चुनौती।
1: हिजोसम्म हरियो रुख थियो, आज एक्कासी ओइलायो। ठाडो सोझो रुख थियो, त्यो ढल्के पर्यो। ढोका लाग्न गाह्रो हुन थाल्यो। जमिन चर्केको, धाँजा फाटेको अलिक बढ्यो। पानीको मुहान एक्कासी बढ्यो अथवा सुक्यो भने पहिरो जाने सम्भावना हुन्छ।
2: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टी तेलमा 30 रुपियाँले भाव घट्यो। खाना पकाउने ग्यास पनि सस्तियो।
0: नेपाली चिया 2 महिनापछि भारत निर्यात हुन थाल्यो। परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
2: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो। धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
0: र फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम 16 अहिले पाउने 7 मेक्सिको र इक्वेडरले खेल्दै।
3: प्राविधिक शिक्षा आजको आवश्यकता।
0: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
0: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
3: फोन 01-5121-12-21-00 97-4-18-20-96।
0: वेबसाइट www.nec.edu.np।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
7: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
8: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा देशका धेरै जसो ठाउँमा पानी परिरहेको खबर। देशका धेरै जसो ठाउँमा पानी परिरहेको छ। सबैभन्दा धेरै पछिल्लो विवरण अनुसार कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी बढ़िरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर नै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। काठमाडौँ उपत्यकामा पनि गएरातीदेखि हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ। आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा अरू एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। हिजोदेखि नै पानी पर्ने क्रम शुरू भएको हो। गएको असार 5 पूर्वी भागबाट प्रवेश गरेको मनसून हिजोदेखि देशभर फैलिएको मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन 12 दिन लागेको हो। सामान्यतया नेपालमा प्रवेश गरेपछि

0: विद्युत आयोजना लगायतमा ठूलो क्षति भएको छ। पहिरोको पूर्व संकेत पाएमा भौतिक सम्पत्तिको क्षति धेरै घटाउन नसकिए पनि मानवीय क्षति निकै घटाउन सकिने विज्ञहरू बताउँछन्। त्यसो भए पहिरोका संकेतहरू के हुन सक्छन् त? थप जानकारी साथी भोजेन्द्र बस्नेतबाट सुनौ।
1: मनसुन शुरू भएपछि धेरैको चासोमा पर्ने समाचार मौसम सम्बन्धी हो। पछिल्ला वर्षहरूमा मौसम, वर्षा र बाढ़ीको पूर्वानुमान धेरै मिल्ने गरेकाले यसप्रति चासो पनि बढ़ाएको छ। पूर्व जानकारीकै कारण बाढ़ी, आकस्मिक वर्षा लगायतबाट हुने क्षति निकै घटाएको पनि छ। तर पहिरोमा भरपर्दो पूर्वानुमान गरेको पाइँदैन। के यसको लागि प्रविधि नभएकी हो त? पूर्व सूचना प्रणालीका जानकार दिननाथ भण्डारी।
2: सामान्य एउटा प्रिन्सिपलमा भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढ़ीको पूर्वानुमान जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परिरहेको बेला पनि पहिरो नगएको अवस्था छ। र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
1: प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार समेत रहनुभएका भण्डारीका अनुसार भौगोलिक विविधताका कारण पनि पहिरोको पूर्वानुमान कठिन छ। सक्रिय अवस्थाको पहिरोमा गरिने पूर्वानुमानले जनधनको क्षति घटाउन धेरै अर्थ राख्दैन। तर यसअघि पहिरो नगएको ठाउँमा पनि पहिरो जाँदैछ भने त्यहाँ केही संकेतहरू भने देखिन सक्छन्। स्थानीय बासिन्दा र त्यस क्षेत्रमा बसेर काम गर्नेहरूले त्यस्ता संकेतहरू ख्याल गर्ने हो भने पहिरो जाँदैछ भनेर पहिले थाहा पाउन सक्ने भण्डारी बताउनुहुन्छ।
2: हिजोसम्म हरियो रुख थियो, आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ, किनभने तल जमिन चल्यो, त्यसका जरा चुडे, त्यसले गर्दा रुखहरू ओइलाउँछन्। र ठाडो सोझो रुख थियो, त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ। ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको, ढाँचा फाटेको अलि बढ्यो, जमिन हिँड्दाखेरि दबदब भयो, पानीको मुहान छ तर एक्कासी धमिलो आयो, पानीको मुहान सानो थियो एक्कासी बढ्यो, अथवा पानीको मुहान एक्कासी सुक्यो, यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन्। तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन।
1: पहिरो विशेष गरी दुई प्रकारको हुन्छ, एउटा प्राकृतिक जसका पूर्व संकेतहरू केही स्पष्ट हुन्छन् र अर्को मानवीय क्रियाकलापबाट सृजित। विशेष गरी सड़क बनाउँदा पहिरोको जोखिम बढ़ेको छ भने मानिसले गर्ने खेती, बाँध निर्माण लगायतका अरू कारणले पनि पहिरो जान सक्छ। यस्तो पहिरोमा संकेतहरू कम स्पष्ट हुन्छन् वा देखिँदैनन् पनि। यदि पूर्व संकेतहरू देखियो भने चाहिँ मानिसलाई सुरक्षित ठाउँमा पुग्न कतिको पर्याप्त समय हुन सक्छ त?
2: धेरै जसो चाहिँ रहन्छ होइन, किनभने पहिरो धेरै ठूलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ। तर हामीले कहिले काहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ। कहिले काहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा पहिरोको जोखिम छ भनेर राति बाहिर सुत्नुभयो, तर बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नु, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि संकेत दिइराख्दैन कि।
1: बर्खायाममा पहिरोको जोखिम धेरै हुने भएकाले सम्पर्क गर्न सुरक्षा निकाय वा उद्धार टोलीहरूको फोन नम्बर राख्नुपर्छ। यस्तै नजिकको सरकार पालिकाहरूले जोखिम र सतर्कता अपनाउने विषयमा आफ्नो क्षेत्रका बासिन्दालाई जानकारी गराउनुपर्छ।
3: पहिरो सहित मनसुन जन्य विपदको विषयमा विपद विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा इन्धनको भाव घटेको सँगै अरू खबरको सिलसिला बाँकी
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: इलेक्ट्रिसिटी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा फेरि स्वागत छ। यतिन्जेल हामीले देशका धेरै ठाउँमा पानी परेको कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा मापन, भोलिसम्म नै पानी पर्ने सम्भावना, बाँके, बर्दिया र कैलालीको नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन आग्रह, मौसम, वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्ती तेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मर्ती तेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग 4 आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मर्ती तेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मर्ती तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मर्ती तेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँको लागि प्रति किलो लिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ। पोखरा र भैरवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्ट अर्थात नाफा घाटा नहुने बिन्दुमा बिक्री मूल्य कायम गरेको जनाएको छ। जस अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पोखरामा 1100 डलर र भैरवामा 1085 डलर तोकिएको छ।
1: झण्डै 2 महिनादेखि अवरूद्ध नेपाली चियाको निर्यात हिजोदेखि भारतमा शुरू भएको छ। काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया हिजो भारत निर्यात भएको मेची वनसार कार्यालय काँकडभिट्टाले जनाएको छ। चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्ट्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले भन्नुभयो, नेपाली चियालाई भारतीय वनसारले निर्वाध पास गरेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काँकडभिट्टा नाका चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको बताउनुभयो। अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सीटीसी पनि जान्छ। उहाँले भन्नुभयो, उहाँका अनुसार वायरहरूलाई चियाको नमूना पठाइसकिएको छ, उनीहरू हाम्रो चिया किन्न आतुर देखिएका छन्। उहाँले भन्नुभयो, नेपाली चिया मुख्य रूपमा भारतको सिलीगुड़ी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ। चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमूना परीक्षण गर्ने व्यवस्था गरेको थियो, अहिले 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति भएको छ। परीक्षण प्रतिवेदन 5 दिनमा दिइने भएको छ। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 तथा झापाका उद्योगीले असार 4 उद्योग नै बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका झण्डै 900 चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित बनेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनैतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगहरू पुनः सञ्चालन गर्न सहमत भएका थिए। 2 महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
2: सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी तोकिएको थियो तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभ्याइनेमा परेको मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन। हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुको विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिल प्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा हुनुहुन्छ। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाइ बारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार हुनुहुन्छ। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गएको जेठ 5 भएको संसदीय सुनवाईका क्रममा उहाँले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गर्नुभएको थियो। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उहाँले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ। तर न्यायाधीश नियुक्ति प्रक्रिया भने शुरू भएको छैन। प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाती शीर्षकको खबर कान्तिपुरमा छ।
1: रूस युक्रेन युद्धको क्रममा रूसी सेनामा कार्यरत 127 नेपालीको ज्यान गइसकेको छ। 90 नेपालीको अझै अवस्था थाहा हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले हिजो नेपालका लागि रूसी राजदूत अलेक्सी भ्लादिमिरोभिचसँग गम्भीर चासो राख्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी हिजो शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो। स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका देशहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि खनालले कूटनैतिक भाषा शैली राजदूतलाई भन्नुभएको थियो। रूसी राजदूतले यी विषयमा रूस सरकारलाई जानकारी गराउने जवाब दिनुभएको छ। रूसी सेनामा भएका नेपालीको यकिन तथ्याङ्क समेत उपलब्ध नभएको परराष्ट्र मन्त्रालयको कन्सुरल सेवाका एक अधिकारीले बताएका छन्। रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपालमा वर्षेनी अरबौं रूपियाँ बराबरका सौन्दर्य सामग्रीहरू आयात र खपत हुने गरेको छ, तर आयातित सौन्दर्य सामग्रीको गुणस्तर जाँच गर्ने निकाय नहुँदा जथाभावी बिक्री वितरण र प्रयोग हुँदै आएको छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अनुसन्धानबाट पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 1 अर्ब 71 करोड़ रूपियाँ बराबरको अनुहारमा लगाउने क्रीम आयात भएको छ। यसै गरी 71 करोड़ 7 लाख रूपियाँ बराबरको लिपस्टिक आयात भएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेटले सन् 2025 गरेको अध्ययनले कम गुणस्तरका सौन्दर्य सामग्री आयात हुने गरेको र तीनमा घातक रसायन भेटिएको देखाएको छ। सेफिटको अध्ययन प्रतिवेदन अनुसार नेपाली बजारमा पाइने सिन्दूर, टुथपेस्ट, गाजलमा समेत हानिकारक धातु, रसायन तथा सिसाको मात्रा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा अत्यधिक बढ़ी पाइएको छ। नेपालमा सौन्दर्य सामग्रीको गुणस्तरबारे एकाध बाहेक पर्याप्त र बहुआयामिक अनुसन्धान भएको छैन। यसैकारण नेपालमा बाहिरबाट ल्याइने सौन्दर्य सामग्रीहरूको गुणस्तर अवस्थाबारे यकिन रूपमा भन्न नसकिने का निर्देशक रामचरित्र शाह बताउनुहुन्छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले स्वास्थ्यमा घातक असर पर्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता सामग्री प्रयोग गर्दा तीनमा भएका घातक रसायन र सिसा छालाबाट रगत हुँदै शरीरका भित्री अंगसम्म पुग्छन् र असर देखिन्छ। बाल बालिकाले यस्ता सामग्री प्रयोग गरेमा नशाजन्य र शारीरिक वृद्धि विकासमा समेत असर पर्छ। नागरिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाबाट देश निकाला अर्थात डिपोर्ट गरिएका 100 भन्दा धेरै भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गएको बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्र उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर ला गुएरा स्थित सान्तो आरियो ला आनादा होटलमा ल्याएर राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भयो। तीमध्ये धेरै सम्पर्कविहीन छन्। घटनामा बाँच्न सफल भएकाहरूले भूकम्प जाँदाको अवस्था निकै कहाली राख्दो रहेको बताएका छन्। मानवाधिकारवादी संस्था ह्युमन राइट्स फर्स्टले सञ्चालन गरेको परियोजना आइस फ्लाइट मोनिटरका अनुसार गएको हप्ता बुधबार अमेरिकाबाट आएको उडानमा 19 जना महिला र 7 जना बाल बालिका सहित 146 जना भेनेजुएलाका नागरिक सवार थिए। घटनामा बाँच्न सफल 58 वर्षीय लिसबेथ पोटिलोले आफूहरूलाई भेनेजुएला फर्काएपछि सरकारले होटलमा राखेको बताउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हार्लाण्ड र नुसाले गोल गरे। खेल सकिन 4 मिनट बाँकी रहँदा हार्लाण्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाएका थिए, तर 74 मिनटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालान्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बापेले 2 तथा ब्राडली बार्कोलाले 1 गोल गरे। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बार्कोलाले खेलको 53 मिनटमा गोल गरे। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोल सहित उनी मेस्सी भन्दा 1 गोलले मात्र पछाडी छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 मेक्सिको र इक्वेडरले खेल्नेछन्।
1: अब केही खबर संक्षेपमा। निर्माण थालेको झण्डै 80 महिनामा नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालन ल्याउने तयारी छ।
2: साउदी अरब सरकारले 33 जना नेपाली कैदीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयका अनुसार साउदी अरबको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आम माफी प्रदान गरिएको हो। रोजी सकेपछि भिज्न के डर
1: खानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम। भोलिसम्म नै पानी पर्ने सम्भावना। मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
1: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले भाव घट्यो। खाना पकाउने ग्यास पनि सस्तियो।
2: नेपाली चिया 2 महिनापछि भारत निर्यात हुन थाल्यो। परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
1: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो। धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
2: र फ्रान्स र नर्वे विश्वकप फुटबल को अंतिम 16मा अहिले पौने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन चर्को ट्राफिक जरिवानाको कानून ल्याउने विषयसँग सम्बन्धित छ। यहाँ एक दम्पती मोटरसाइकलमा हुइकिँदै कतै जाँदैछन्। बुलेट जस्तै गति पनि उस्तै छ। अनि पछाडि बसेकी श्रीमतीले बाइक हुइकाउँदै गरेका श्रीमानलाई जरिवाना सम्झाउँदै भन्दैछन्, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपिगेकै पैसा थपेर तिर्नु पर्ला नि जरिवाना। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। ठूलो पानी परेका र बाढ़ीको जोखिम रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: खानेर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशको खेतीयोग्य जमिन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिँचाई सुविधा पुग्न बाँकी, आकाशै पानीकै भर पर्नुपर्ने बाध्यता।
1: देशका धेरै ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन आग्रह।
0: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा जोड़।
1: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मटतेलमा 30 रूपियाँले भाउ घट्यो।
0: र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बापेको कृतिमानी गोल।
1: हिमाल, पहाड़, तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गिरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशको खेतीयोग्य जमिन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिँचाई सुविधा नपुगेको पाइएको छ। राष्ट्रिय कृषि गणनाको तथ्याङ्क अनुसार प्रदेशमा 29% जमिनमा मात्रै सिँचाई सुविधा पुगेको उल्लेख छ। प्रदेशका 57% किसानको पहुँचमा सिँचाई सुविधा पुगेको तथ्याङ्क कार्यालयले जनाएको छ। कर्णालीमा 1,23,662 हेक्टर जमिनमा खेती हुँदै आएको तथ्याङ्कमा जनाएको छ। यसमध्ये सबैभन्दा बढ़ी क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ भने त्यसपछि मकै र धान खेती हुने गरेको छ। यस्तै करिब 3,312 हेक्टर क्षेत्रफल जग्गामा तरकारी खेती हुँदै आएको तथ्याङ्कमा उल्लेख छ। प्रदेशमा सबै खेतीयोग्य जमिनमा सिँचाई सुविधा नपुग्दा भने अनुसारको उत्पादन भने हुन सकेको छैन। राष्ट्रिय कृषि गणना अनुसार कर्णाली प्रदेशमा 84% नागरिकको मुख्य आमदानीको स्रोत भनेकै कृषि भए पनि पूर्ण व्यावसायिक हुन सकेको छैन। प्रदेश सरकारले भने आंशिक र पूर्णकालीन गरी 68,000 हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुगेको दावी गरेको छ। प्रदेशको कृषि निर्देशनालयका अनुसार 42,000 हेक्टर क्षेत्रफलमा 12 महिना सिँचाई सुविधा पुगेको छ। यस वर्ष पर्याप्त मात्रामा वर्षा नभएका कारण असार मध्यसम्म पनि देशका धेरै ठाउँमा हुनुपर्ने जति रोपाई हुन सकेको छैन। सुर्खेत कतिपय ठाउँमा किसानले धानको बिउ पनि राख्न पाएका छैनन्। यस वर्ष कर्णालीमा 43,290 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 12,155 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। यस्तै सबैभन्दा बढ़ी जुम्लामा 95% रोपाई हुँदा सुर्खेतमा भने जम्मा 6% मात्रै रोपाई सम्पन्न भएको छ।
1: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै गएको छ। सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्क अनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानको लागि वार्षिक 30,000 जतिले श्रम स्वीकृति लिने गरेका छन्। तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 81-82 मात्रै कर्णाली प्रदेशका 10 जिल्लाका 28,049 जनाले श्रम स्वीकृति लिएका हुन्। जस अन्तर्गत सबैभन्दा धेरै सल्यानबाट 6,967 पुरूष र 620 जना महिला गरी 7,587 जनाले श्रम स्वीकृति लिएका छन्। यसै गरी सुर्खेतका 5,819 पुरूष, 568 जना महिला सहित 6,387 जनाले श्रम स्वीकृति लिएको तथ्याङ्क रहेको छ। दैलेखका 3,963 पुरूष र 323 महिला गरी 4,288, रूकुम पश्चिमका 2,859, जाजरकोटका 5,518, कालीकोटका 1,025, जुम्लाका 1,255 जनाले श्रम स्वीकृति लिएका छन्। यसैबीच मुगुका 686, हुम्लाका 608 र डोल्पाका 688 जनाले श्रम स्वीकृति लिएको पाइएको छ। पछिल्लो समय स्वदेशमा रोजगारीका अवसरहरू सृजना हुन नसक्नु र धेरै रकम कमाउने आशामा यहाँका नागरिकहरू वैदेशिक रोजगारीमा जाने चलन बढ़ेको सरकारवालाले बताएका छन्। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन पर्नेमा सरकारवालाले जोड़ दिएका छन्। उनीहरूले सकेसम्म स्वदेशमै रोजगारीका अवसर खोज्नुपर्ने, विदेश जानुपर्ने नै भए जानेर मात्र र बुझेर मात्र जानुपर्ने सुझाव दिएका छन्।
0: जुम्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा 1 नगरपालिका सहित 7 गाउँपालिका गरी 8 स्थानीय तहलाई 1 कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै स्थानीय तहका बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएकाले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताउनुभयो। जिल्लाका 8 स्थानीय तहका 15 महिनासम्मका 2068 र 16 महिनादेखि 23 महिनाका 3,364 बाल बालिकालाई सबै प्रकारका खोप लगाएको छ। प्रमुख जिल्ला अधिकारी दीपक कुमार पौडेलले निरोगी हुनका लागि बाल बालिकालाई सबै प्रकारका खोप लगाउनु अपरिहार्य रहेको बताउनुभयो। जिल्ला खोप समन्वय समितिका संयोजक गौरी नन्द आचार्यले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मी र स्थानीय तहको योगदान महत्वपूर्ण रहेको बताउनु भएको छ। कार्यक्रममा जिल्लाका 8 स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
1: सरकारले नागरिकको जल विद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जल विद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको बताएको छ। मुख्य निर्माण व्यवसायसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले बताउनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुर्केचुल्ला गाउँपालिका क्षेत्रमा 2 अर्धजलाशय युक्त आयोजना निर्माण भइरहेका छन्। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याएको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्रेक र 10 बेली ब्रिजको जडानकुले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता बनाएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिन भन्दा धेरै लाग्ने यात्रामा अब एकै दिनमा सम्भव भएको छ। आयोजना सञ्चालनपछि संघ, प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16,66 करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लगानी जुटाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
5: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
6: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
7: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
5: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
7: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
6: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
5: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
7: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउँ।
6: डिभिजन वन कार्यालय बर्दिया सम्पर्क फोन नम्बर 084-420-156।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन। लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: गर्जन छ सधैँ बाघ झै रेडियो टाइगर 99.2 MHz।
9: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशको खेती योग्य जमिन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाइ पुग्न बाँकी, आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता, कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु पर्नेमा जोड लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। लागू औषध र भन्सार छले अवैध रूपमा सामान ल्याउने क्रम बढ़ेको भन्दै प्रदेश कर्णाली प्रदेश प्रहरीले कर्णाली भित्रिने मुख्य प्रवेशद्वार बबई नाकामा चेक जान कडाई गरेको छ। लागू औषध अवैध कपड़ा लगायतका अन्य सामान भित्रिने आशंकामा बबई नाकामा निगरानी बढ़ाएको प्रहरीले जनाएको छ। प्रहरीले अवैध रूपमा ल्याइएका लाखौं मूल्य सामानका सामग्री पनि बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत नेपालगंजबाट N4X3460 नम्बरको बसमा जुम्लातर्फ लैजाँदै गरिएको बेला यस सामान बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्र सिंह बोहराले चेक जाँचका क्रममा बिल भरपाई नभएका मोबाइल ग्लास 20 प्याकेट, प्याकेट यस्तै मोबाइल डिस्प्ले 1 प्याकेट, लाभा कम्पनीका 15 थान किप्याड मोबाइल, बेनो कम्पनीका 5 थान टर्च मोबाइल नियन्त्रणमा लिएको बताउनु भएको छ। यस्तै गरी विभिन्न कम्पनीका मोबाइल सहित मोटरसाइकल प्याड लिक्विड 1 पेटी पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
1: निरन्तरको वर्षाका कारण नेपालगंजका अधिकांश स्थान जलमग्न भएका छन्। ढल तथा नालाको नियमित सरसफाई नहुँदा फोहोरले नाला भरिएर पानीको निकास बन्द भएपछि नगर डुबानमा परेको स्थानीयले बताएका छन्। न्यू रोडका दीपक थापाले पानीको निकास थुनिदा घरबारी टोल, न्यू रोडको सेतु विकचोकदेखि त्रिवेणी मोडसम्मको क्षेत्र, गणेशपुरको बस्ती बसपा क्षेत्र, धम्बोजी एकलाइन टोल, बिलासपुर, कोरियनपुर र बिरकुटी नगरका अधिकांश क्षेत्र पानीले भरिएर त्यस क्षेत्र जलमग्न भएका छन्। नागरिक सरोकार मंचका संयोजक कृष्ण प्रसाद श्रेष्ठले ढल निकासको व्यवस्था गरिए पनि नालाको नियमित सरसफाई नगरिँदा नाला थुनिएपछि नगरमा पानी जमेको बताउनुभयो। नाला र ढल निर्माण गरिए पनि सरसफाईमा ध्यान नदिएकाले हरेक वर्ष सानो वर्षामा पनि डुबान हुने गरेको स्थानीय व्यापारीहरूले बताएका छन्। उखरमालो गर्मीले सताएको बेला भएको वर्षाले शीतल गराए पनि डुबानका कारण नगरवासीले शास्ति झेल्नु परेको उनीहरूले बताएका छन्।
0: देशका सबैजसो ठाउँमा पानी परेको छ। पश्चिमका केही जिल्लामा भने बाढ़ीको जोखिम छ। पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो छ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यता बाँके, बर्दिया र कैलाली भएर बग्ने ससाना नदीमा बाढ़ी बढ़िरहेको भन्दै नदी आसपास डुबान भइरहेका ठाउँमा बासिन्दालाई दिनैभर सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज पनि कोशी, लुम्बिनी, कर्णाली प्रदेशका पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षादेखि अति ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका ठाउँमा धेरै ठाउँमा ठूलो पानी पर्ने र एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन पनि आग्रह गरेको छ। देशैभर हिजोदेखि पानी पर्ने क्रम शुरू भएको छ। गएको असार 5 गते पूर्वी भागबाट प्रवेश गरेको मनसून देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशैभर फैलन 12 दिन लागेको हो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशैभर फैलन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेपछि केही थप समय लागेको हो। अब भने देशका सबै भागमा पश्चिमी वायुको प्रभाव भएर प्रभाव हटेर मनसूनको प्रभाव भने शुरू भएको छ।
1: नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गएराति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टितेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले मूल्य घटाउने निर्णय गरेको हो। अब सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजेल र मट्टितेल 194 रूपियाँ तथा काठमाडौँ, पोखरा, दिपायल पेट्रोलको प्रति लिटर मूल्य 197 रूपियाँ तथा डिजेल र मट्टितेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। यसै गरी खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ तोकिएको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँका लागि प्रति किलोमिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ।
0: दार्चुलाको पनेबा क्षेत्र स्थित तेर्छा लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। अविरल वर्षापछि पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन रोकेका छन्। पहिरोले प्रहरीले पहिरो पन्छाएर सड़क खुलाउने प्रयास भइरहेको जनाएको छ। वर्षा निरन्तर भइरहेकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
1: धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौं।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
10: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
12: तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
13: एचसीआरसी अस्पताल चार वाहिनी रोड नेपालगंज बाँके सम्पर्क नम्बर 081538150 र 081535151।
12: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिनजेल हामीले छिमेक छेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँके खबरतर्फ। बाँकेका आठवटा स्थानीय तहले आर्थिक वर्ष 83-84 लागि 7,12,84,04,000 रूपियाँको बजेट पारित गरेका छन्। बजेटको आकार हेर्दा सबैभन्दा ठूलो बजेट नेपालगंज महानगरपालिकाको रहेको छ भने गाउँपालिका मध्ये राम्ती सुनारी गाउँपालिकाले अगाडि देखिएको छ। बाँकेमा पालिकागत रूपमा बजेट विवरण अनुसार नेपालगंज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढ़ी 1,76,64,00,000 रूपियाँ भएको छ भने त्यसपछि कोलपुर नगरपालिकाको 1,07,01,00,000

0: समाचार संस्था एपीले उल्लेख गरेको छ। तर युद्ध समाप्तिका लागि इरानी आणविक कार्यक्रमको पूर्ण अन्त्य गर्नुपर्ने माग गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो प्रस्ताव स्वीकार्ने सम्भावना निकै कम रहेको बताइएको छ। अहिले अमेरिका इरान युद्ध बीच युद्ध विराम भए पनि यो निकै कमजोर आधारमा टिकेको बताएको छ। हर्मुज मार्गमा दुवैले आफ्नो नियन्त्रण बनाइराखेका छन्। अमेरिकी नाकाबन्दीले इरानलाई आफ्नो तेल बेच्ने अवरोध पुर्याएको छ भने इरानी अर्थतन्त्रलाई छेदविछेद बनाइरहेको बताइएको छ। यता हर्मुज बन्द हुँदा तेलको मूल्य आकाशिएको छ, जसले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आसन्न मध्यावधि निर्वाचनमा ठूलो दबाव समेत दिइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले बताएका छन्। पछिल्लो समय अमेरिका र इरान बीचको युद्ध विराम भए पनि त्यहाँ क्षणिक रूपमा अमेरिकाले दमन समेत गरिरहेको इरानले दावी गर्दै आएको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम सुरुमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइभरी कोस्टलाई 2-1 हराएको हो। नर्वेको जितमा एर्लिङ हालान्ड र नुसाले गोल गर्नुभएको हो। खेल सकिन 4 मिनट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाउनुभयो। त्यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसाले नर्वेलाई अग्रता दिलाउनु भएको थियो, तर 74 मिनटमा अमाद डियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालान्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गर्नुभएको छ। अब नर्वेले अन्तिम स्वरमा स्थान बनाएको ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम स्वरमा स्थान बनाएको छ। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्रायन्टली मार्कुलाले गोल गर्नुभएको, एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बार्कुलाले भने खेलको 53 मिनटमा गोल गर्नुभएको। यो वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेस्सीसँग बराबरी गोल गर्नुभएको छ। विश्वकपमा कुल 18 गोलसहित उहाँ मेस्सी भन्दा 1 गोलले मात्रै पछाडि हुनुहुन्छ। अब फ्रान्सले अन्तिम स्वरमा पराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीच खेल भइरहेको छ।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णाली प्रदेशको खेतीयोग्य जमिन मध्ये अझै करिब 71% क्षेत्रफलमा सिंचाई सुविधा पुग्न बाँकी, आकाशे पानीकै भर पर्नुपर्ने बाध्यता।
0: देशका धेरै ठाउँमा वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अपनाउन अपील।
1: कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ़दै, वैदेशिक रोजगारलाई सुरक्षित बनाउनु पर्नेमा जोड़।
0: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजेल र मटितेलमा 30 रूपियाँले घट्यो।
1: र फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, एम्बापेको कृतिमानी गोल।
0: हवस् त, तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी विदा हुन्छौ। नमस्ते।
2: गर्जन छ सधैँ बाजे झैं, रेडियो टाइगर 99.2 MHz।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
4: विजय सुनचाँदी पसलमा नै किन नि?
3: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98483658। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ।

0: उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने, राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ, सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: सबैजनालाई नमस्कार छ है।
2: नमस्कार।
1: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वच्छ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
1: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैं बाजुन।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि। तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्मृति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्मृति, पुकार, स्याम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ नै।

0: भुरिगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
1: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यक्त रहनेछ, के भन्छ फल ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौ। कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म हरेक दिन आउने गर्छ। तपाईँहरूलाई थाहा छ हामी प्रत्यक्ष रूपमा धेरै भन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने एउटा प्रयासमा लागिरहन्छौ। यतिखेर हामीसँग प्रत्यक्ष तपाईँ कुराकानी गर्न र हामीसँग जोडिनको लागि सम्पर्कमा आउन सक्नुहुन्छ 98453 97658 र 98142-73601 सिधा रूपमा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुनेछ। तपाईँ सम्पर्क गर्दै गर्नुहोला। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल रहेको छ। आज असारको 17 गते हो, आज बुधबार। तदनुसार ईस्वी सन् 2026 रह्यो जुलाई 1 तारिक, नेपाल सम्बत 1100

सात बजेर दुई मिनट जाँदा रहनेछ। आज विशेष गरी तपाईँहरूको लागि जानकारी गराउँ, भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र विशेष समस्याको समाधानको लागि हामी तपाईँसँग उपस्थित भएका छौँ। अब पालो तपाईँको राशिफलको, राशिफलमा चाहिँ विशेष गरी हामी आजको दिनको ग्रह गोचर सहित तपाईँलाई राशिफल बताउनेछौ। राशिफलमा सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् र चन्द्रमा भने धनु राशिमा छन्। मंगल वृष राशिमा रहेका छन् भने बुध मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र ग्रह कर्कट राशिमा छन्। शनि मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनले के भन्छ, तपाईँको ग्रहहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा, तपाईँका राशिफलहरूलाई हामीले कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा चाहिँ हामी तपाईँलाई जानकारी गराउँ। यतिखेर तपाईँको राशि यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज नवम स्थानको चन्द्रमा राम्रो र पराक्रमिक युग बन्दै गएको छ। आजको दिन राम्रै छ, कर्म पनि शुभ रहन्छ, उन्नति र प्रगतिको लागि पनि राशिमा संकेतहरू राम्रो देखिएको संकेत देख्न सकिन्छ। उन्नति राम्रो छ, तर साथीभाइसँग भने धोका पाउने युग रहेको छ। काम गर्दा विशेष ध्यान दिनु। राम्रो हुँदाहुँदै पनि आफन्तहरूबाटै ठगिने अथवा केही कामहरूबाट अलि असहज हुने खालका योगहरू देखिएका छन्। विशेष गरी सावधानी अपनाउँदै अगाडि बढ्नुभयो भने तपाईँको लागि शुभ छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिने योगहरू पनि छन् भने मान सम्मानमा पनि वृद्धि रहने योग छ। आजको दिनमा प्रेममा पनि सफलता मिल्नेछ। कर्कट राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देख्न सकियो। इष्टमित्रहरूले पनि साथ दिन सक्छन्, मान सम्मानमा वृद्धि रहन्छ। सामान्यतया स्वास्थ्यमा औषधि मूल्यमा धन खर्च वृद्धि पनि रहन सक्ने भएकाले सावधानी अपनाउनु शुभ हुन्छ। गर्दै आएका नयाँ कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। लामो दूरीको यात्राले पनि तपाईँलाई साथ दिनेछ। वैदेशिक यात्राको लागि भने विशेष ध्यान दिँदै अगाडि बढ्नुहोला। तपाईँको लागि केही काममा असहज हुने योगहरू आजको राशिमा संकेत देखिन्छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। गर्दै आएका कामबाट तपाईँको लागि उन्नति र प्रगतिको पनि धेरै कुरामा सकारात्मक हुने योग छ। मान सम्मानमा वृद्धि रहन्छ। अलिकति तपाईँको लागि काममा सकारात्मक ऊर्जा मिल्ने योगहरू देख्न सकिन्छ। तुला राशि हुनेको लागि आजको दिनमा गर्दै आएका नयाँ कामहरूको सकारात्मक ऊर्जा योगहरू मिल्ने योग छ। मान सम्मानमा वृद्धि रहन्छ। आटेको ताकेका कामहरूबाट पनि सकारात्मक हुने योगहरू राशि तुलालाई संकेत राशिबाट देख्न सकिन्छ। वृश्चिक राशि हुनेको लागि आज उन्नति र प्रगतिहरूको लागि वातावरण राम्रो छ। मान सम्मानमा वृद्धि हुन्छ। आटेका थाकेका कामहरूबाट पनि युग राम्रो र उन्नति र प्रगतिमा रहने युग छ। आजको दिनमा सकारात्मक ऊर्जा मिल्ने खालका योगहरू पनि देखिएका छन्। इष्टमित्रहरूले साथ दिने युग छ भने गरेका कामहरूबाट राम्रो रहन सक्ने योगहरू ठिक छन्। धनुराशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि रहनेछ। लग्नमा चन्द्रमा केही घण्टा पछाडि धनस्थानमा जाँदा मन पनि हल्का रहनेछ। आफ्नो काम र कर्तव्यहरूप्रति तपाईँ उन्नति र प्रगतिमा अगाडि बढ्दै जाने खालको योग पनि छ र काममा पनि सकारात्मक ऊर्जा हुने भएकाले तपाईँको लागि दिन शुभ। आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ। मकर राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा पनि वृद्धि रहन्छ भने
आटेकताका कामहरूबाट राम्रो रहने युगहरू पनि देखिन्छ। मान सम्मानमा पनि वृद्धि रहन्छ।

0: र तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो हुने, आजको दिनमा धेरै कुरामा सकारात्मक हुने योगहरू आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग आज मकरलाई देख्न सकिन्छ। यतिखेर बाह्रौं चन्द्रमा भए पनि केही घण्टा पछाडि भने दिन सकारात्मक बन्दै जाने योग छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने छ, मान सम्मानमा पनि वृद्धि रहन्छ, आटेका चाकेका कामहरूबाट पनि सकारात्मक हुने खालका योगहरू छन्। लामो दूरीको यात्राहरूले पनि साथ दिनेछ। धनस्थानमा भएको अलिकति ग्रहहरूको प्रभावले गर्दा तपाईँलाई शनिको प्रभावले खर्च भने वृद्धि रहला, तर अन्य कुराको लागि भने राम्रो हुने खालको योग देख्न सकिएको छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सकारात्मक हुने योग छ, मन प्रसन्न रहनेछ, तपाईँको कामको लागि सकारात्मक ऊर्जा हुँदै र तपाईँको लागि मन प्रसन्न पार्नको लागि ग्रहहरूको साथ सहयोग आवश्यक पर्ने हुँदा तपाईँले विशेष ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नु राम्रो हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: नमस्ते संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आज ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढिबटी आएका ज्योतिष विद्याका बारेमा बहुत जानकारी भएका बहुती वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पृथ्वीको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गर्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आजै संगीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँसँग छौं र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको भूत भविष्य अनि वर्तमान सम्बन्धीको जानकारीहरू हामी तपाईँलाई दिने प्रयास गरिरहेका छौं। लामो समयदेखि तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारी दिने एउटा प्रयास दिइरहेका छौं। हामी हरेक दिन 98453 97658 र 98142 73601 मा सिधा कुराकानी गर्दै तपाईँहरूसँगका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। यतिखेर तपाईँ आफ्नो र आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरू भने हामी गर्ने प्रयास गरिरहन्छौं। हामी तपाईँसँग भएका विशेष जानकारी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेको छु। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। जय श्री कृष्ण, राधे राधे हजुर। ए प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म तापली गाउँपालिकाबाट बोल्छु।
0: तापली भनेको उदयपुर होइन?
1: हजुर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: रेडियो खोटाङ।
0: खोटाङबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: भान्जाको।
0: भान्जाको साल महिना गते समय भन्नु त?
1: 2081 साल।
0: 2081 साल कुन महिना?
1: भदौ।
0: हजुर,
1: भदौ।
0: भदौ महिनाको कति गते?
1: 4 गते।
0: के बार थियो?
1: मंगलबार।
0: कति बजे?
1: बेलुकाको 9 बजे।
0: ठिक 9 बजे हो।
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: उदयपुर जिल्लामा
0: भयो जन्म होइन? यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको भान्जाको लागि एकादशी सालको भदौको 4 गते 9 बजे बेलुका जन्म भयो। सप्तरिशा नक्षत्रको तेस्रो पावमा सीताराम अथवा शिवबाट नाम जुरेको छ। कुम्भ राशि हुन्छ, लग्नमा राहु अधिको स्वभाव हुन्छन्। पछि गएर अल्टसाने बच्चै छन्। राहु भन्ने ग्रह चलिरहेको छ 12 वर्षसम्म। पढाइमा, लेखाइमा, स्वास्थ्यमा अलिकति धेरै कुरामा चटपट गरेर लाग्नेमा धेरै कुरामा बिग्रेको छ। बुझ्नुभयो नि? कुम्भ राशि हुन्छ, ग्रहहरूमा अलिकति दोषहरू परेको छ। ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्दै जानुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। राहु भन्ने ग्रहको 18,000 पल्ट जप गराउनु। यो 12 वर्षसम्म चल्ने राहु हो, यसले अलिकति अप्ठ्यारो पार्छ, स्वास्थ्य पनि बिगार्छ होइन? अनि हजुर
1: नाम सीताराम भन्नुभयो
0: हजुर। अनि यहाँ चाहिँ अलिकति ग्रहहरू बिग्रेका छन्। ग्रहको शान्तिहरू गर्दै, ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नु। एउटा राहु भन्दा अरू केही पनि छैन, सबै कुरामा राम्रो छ है।
1: अनि बाबा मम्मीको सम्बन्ध?
0: बाबा मम्मीसँगको सम्बन्ध पनि ठिकै छ, राम्रो छैन। ग्रहहरू ठिकै छन्, आत्तिनु पर्दैन है।
1: घरको वास्तु?
0: वास्तुको लागि ठिकै छ।
1: शुभ रङ? शुभ अङ्क?
0: 8 अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो छ। रातो रङ, कालो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: राहु भन्ने ग्रहको शान्त भन्ने गुरु?
0: हजुर हो। कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर उदयपुरबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौ। हामी तपाईँसँगका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारीहरू दिने प्रयासमा लागिरहेका छौ। कोही हुनुहुन्छ? ए भगवान्, राधे राधे। हजुर हजुर। हे प्रभु, राधे राधे। खोइ त बोल्नु भएको? अलि आवाज सानो आयो, ठुलो आवाजमा बोलिदिनु न है। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? तपाईँको आवस्थान आएको छ अझ मोबाइलतिर फर्केर बोल्नु त है भन्दै थिएँ फोन डिस्कनेक्ट भयो. हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी उपस्थित हुनेछौँ र हामी तपाईँसँगका विशेष कुराकानी गर्छौँ. कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु. राजेश श्याम हजुर, हे भगवान्, राधे राधे.
2: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म रम्बा गाउँपालिका पाल्पादेखि दीपक पाण्डे बोले गुरु.
0: दीपक पाण्डे पाल्पाबाट भन्नुभयो?
2: हजुर हजुर.
0: कुन पालिकाबाट?
2: रम्बा गाउँपालिका.
0: कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ?
2: होइन, मैले रेडियो मोतीबाट सुन्दैछु गुरु.
0: रेडियो मोतीबाट? रेडियो मोतीबाट मलाई एकचोटि फोन आएको थियो, त्यहाँबाट कहिले कार्यक्रम बज्दैन अरे भन्नु हो र?
2: मैले चाहिँ सुन्दाखेरि त अब 8 बजी बिहान सबै यहीबाट बजिरहन्छ कि गुरु, यहीबाट सुन्दा छु मैले
0: है. अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: गुरु आफ्नो छोराको बारेमा.
0: छोराको साल महिना गते समय भनिदिनु त.
2: हजुर गुरु, 2070 साल.
0: 70 साल.
2: असार महिनाको 9 गते. 9 बजी बिहान 9 बजेर 15 मिनट गुरु, रूपन्देही जिल्ला.
0: बिहान 9 बजेर 15 मिनटमा कुन जिल्लामा भयो जन्म अरे?
2: रूपन्देही जिल्ला गुरु.
0: रूपन्देही बुटवलतिर होइन?
2: हजुर हजुर हजुर.
0: रूपन्देही जिल्लामा छोराको लागि यहाँबाट बार के थियो अरे?
2: मङ्गलबार थियो गुरु.
0: 70 सालको असारको 9 गते मङ्गलबार हो?
2: हजुर हजुर.
0: लाइकहरू तपाईँले घरमा फेरि श्रीमतीसँग सल्लाह गरेर 70 सालको असारको 9 गते मङ्गलबार पर्दो रहेछ के हो भनेर सोधेर फोन गर्नु. अहिले छुट्टिन्छु राजेश श्याम. हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ, उहाँको बार मिलेन. बार नमिल्नु भनेको समय अथवा साल महिना गते के मिलेन भन्ने कुरामा भर पर्छ. त्यसो भएको हुँदा तपाईँ पनि, मैले फेरि पनि भने, म अलिकति तपाईँ अरूभन्दाले फरक किन भइरहेको छु भने सच्च काम गरौँ. हामीले बोल्दै गरेर तपाईँहरूले धेरै विश्वास गर्नुहुन्छ, विश्वासघात नगरौँ, अच्छाको घरमा जे मन लाग्दैछ नहेरौँ भन्ने मेरो मान्यता मात्रै हो. कोही जिज्ञासु यतिखेर फेरि पनि लाइनमा हुनुहुन्छ, म स्वागत गरिहाल्छु. राधे श्याम प्रभु.
3: राधे राधे गुरु.
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: भोजपुरबाट गजेन्द्र कार्की हो गुरु.
0: गजेन्द्र कार्की भोजपुर. भोजपुर कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
3: भोजपुर अरुण गाउँपालिका हो गुरु.
0: कुन रेडियोमा कार्यक्रम बस्छ त्यहाँ?
3: शङ्कर सभा
0: है. अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्नुहुन्छ अहिले?
3: म छोरीको बारेमा गुरु.
0: छोरीको साल महिना गते समय भनिदिनु त.
3: 2071 साल. ए, छोराको बारेमा हो गुरु. 2071 साल असार महिनाको 11 गते बुधबार बेलुकाको 8:32 मिनटमा.
0: छोरा हो कि छोरी पनि थाहा हुन छोडेछ?
3: होइन, छोराको गुरु, यहाँ टिकेकोमा छोराको टिकेको.
0: मन अलिकति कटाउँदै गयो भने यसो हुन्छ है, ख्याल गर्नु है बाजे. अनि कुन जिल्लामा भयो जन्म? भोजपुर कि शङ्करसभा कि इटाली?
3: भोजपुरमै हो गुरु.
0: भोजपुरमै हो है. भोजपुर जिल्लामा जन्म भयो. 2071 सालको असारको 11 गते बुधबार 8:32 साँझ. छोरा हो नि पक्का? होइन
3: हजुर, साँझको.
0: मन अलि शान्त रहन्छ, ध्यान गर्नु है. बिहान बेलुका गायत्रीमा त जप गर्ने मान्छे एकदम थिर हुन्छ क्या, बुझ्नुभयो नि?
3: हजुर.
0: यो तपाईँको छोराको लागि रोहिणी नक्षत्रको 4 पावबाट नाम जोड छ. राशिको नाम बुद्ध प्रसाद, वृष राशि हुन्छ. असारको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्म भएको छ. चतुर्दशी तिथि राम्रो होइन, यसलाई शान्ति गराउनु राम्रो हुन्छ. अर्को कुरा, यो बच्चाको लागि यतिखेर 12 वर्षको उमेरमा सङ्कटा भन्ने ग्रह चलिरहेको छ. 15 वर्षसम्म सङ्कटा छ र 11 वर्षदेखि राहु पनि सुरु भएको छ. 27 सम्म राहु र सङ्कटाले पढाइ चिरिप्पै भएर बिग्रियो हो?
3: हजुर, पढाइ त्यति ध्यान दिने
0: त्यति होइन, पुरै बिग्रिन्छ. पढ्न 15-16 वर्ष हुँदैन, पढाइ छोड्न सक्छ. अनि यो छोरालाई फेरि काल तपाईँ पढे रातभरि बोल्छ होइन, सपना
3: राति राति बोल्छ,
0: अनि उठेर पनि हिँड्छ होला, ऐठन भयो भने पनि होइन, पाहाड एकदम काल तर्फको योग परेको छ. यो छोरो जन्मेपछि तपाईँको मन चाहिँ अशान्ति भएकै रहेछ. यो बच्चा काल सर्प योग छ. काल सर्प योग परेको बच्चाको आमा बाबुको सम्बन्ध राम्रो हुँदैन भन्छु मैले. कहाँ गएर चाहिँ घरतिर माया कम भएको हो।
3: यसको लागि के गर्नु पर्ला त गुरु?
0: मैले हजुरलाई के सोधेँ, तपाईँ कतै गएर बा घरतिर माया कम हुन थाले हो कि?
3: ए होइन खै त्यस्तो त भएको छैन गुरु।
0: होइन यहाँ त बर्बाद देखिन्छ, बाबाको सालमा राहु छ, त्यही राहु र केतुले कालसर्पै पार्ने हो। ध्यान दिनु है, ध्यान दिनु है, झगडा गरेर केही हुनेवाला छैन। हेर्नुहोस् दुई दिनको जिन्दगी खुसीले बस्ने हो, अनि बल्ल राम्रो हुन्छ। यो सरलाई कालसर्पको शान्ति गर्ने सुनको सर्पहरू बनाएर पूरा रूपमा विधिहरू गरेर अगाडि बढ्नु राम्रो हुन्छ। अरू त त्यस्तो केही छैन। अहिले राहु सङ्कटको शान्ति, कालसर्पको शान्ति, नागपास यन्त्र भन्ने नागपासको बुटीहरू पाइन्छ क्या हामीसँग, त्यो लाउनु, त्यो लाएपछि धेरै कुरामा शुभ हुन्छ। अथवा तपाईँको गाउँतिर धेरै मान्छेले लाउनु भयो होला होइन, उहाँहरूलाई एकचोटि सोध्नु न होइन, अनि कस्तो भयो तिमीलाई त्यो बुटी लाएर भन्नु, सबैले राम्रो भएको छ, नराम्रो कसै लाउँदैन होइन। त्यसो भएको हुँदा तपाईँले पनि त्यो तयारी गर्नु अनि बल्ल अगाडि बढ्नु होइन।
3: अरू केही छ घरको वास्तुहरूको बारेमा के कस्तो छ गुरु?
0: वास्तुहरूको लागि ठिक छ, कालसर्पको शान्तिहरू गर्नु, पूजापाठ गर्नु है।
3: यसको दिदी बहिनीसँगको बाबा मम्मीसँगको सम्बन्ध त्यो शान्ति गरेपछि राम्रो हुँदै जान्छ गुरु?
0: राम्रै हुन्छ, ठिक छ। अलिकति ग्रहमा शान्तिहरू गर्ने, ग्रहको पूजापाठहरू गर्ने गर्दा राम्रो हुन्छ है त। छुट्टिन्छ राजेश, हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा थियौं र हामी तपाईँसँग भएका विशेष जिज्ञासा र समस्याको समाधानको लागि हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिएर प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको तपाईँहरूलाई जानकारी दिन्छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी अगाडि बढ्नेछौँ र तपाईँसँगका विशेष कुराहरूको जानकारी म तपाईँलाई दिँदै जानेछु र हामीसँग भएर तपाईँ हरेक दिन हामीसँग जोडिएर प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। हामीसँग दिउँसो पनि फोन गर्न सक्नुहुन्छ, दिनैभरि तपाईँको फोन सेवा हामीले दिइरहेका छौँ। तपाईँ दिउँसो जुन जिल्लाबाट हामीलाई फोन गर्नुहुन्छ, हामी तपाईँको सम्बन्धनको लागि तयारी भएर बसिरहेका छौँ। आज पनि दिनैभरि फोन गर्न सक्नुहुन्छ, हिजो पनि सबैको फोन रिसिभ भएको छ, सबैलाई हामीले सेवा दिइरहेका छौँ। यतिखेर एउटा कमेन्ट आएको छ हाम्रो पात्र एप्लिकेसनमा, नवीन देवकोटा लेख्नुहुन्छ, र हरे राम हरे राम, राम राम राम राम, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे, त्यो उहाँले अशुद्ध लेख्नु भएको छ है, हरे राम राम राम हरे हरे हुन्छ, अनि हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हुन्छ। गुरुदेव राधे राधे, म तपाईँको नियमित श्रोता नमिराज देवकोटा, कालीकोट जिल्लाबाट म हजुरको कार्यक्रम नियमित रूपमा रेडियोले प्रसारण गरेसम्म रेडियो नयाँ कर्णाली र सनातन रेडियो नेटवर्कबाट दैनिक रूपमा सुन्ने गर्छु गुरु भन्नुभएको छ, विशेष धन्यवाद छ, कार्यक्रम सुन्नुभएको छ। कार्यक्रम सुनेर अलिकति तपाईँलाई केही न केही परिवर्तन गराउने हाम्रो इच्छा हो। यो तपाईँ लेख्नु भएको छ नि अहिले, हरे राम राम राम हरे हरे, हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, कृष्ण होइन, कृष्ण भयो भने शुद्ध उच्चारण हुँदैन, कृष्ण अणा हुन्छ अन्तिममा, तर भन्ने बेला मान्छेले हरे कृष्ण कृष्ण कृष्ण कृष्ण हो, क्रिस धातु रह प्रत्यय लागेर बनेको, क्रिस भनेको के हो, कृषि भनेको माटो, अडालाई व्याकरणले न पनि भन्छ तर विभाजित गरेपछि, विभक्ति प्रयोग गरेपछि सिधै पहिले शब्द उच्चारणमा कृष्ण भन्न मिल्दैन, तर त्यसलाई पद विच्छेदन गरेपछि त्यसलाई टुक्रा टुक्रा पार्न भनौँ न होइन, अर्थ लाउने बेला चाहिँ क्रिस धातुमा न, जसले जमिनमा फेरि जन्म लिनु पर्दैन त्यसले भगवान श्री कृष्णको नाम जप्नु भन्छु क्या मैले। हामीलाई वृन्दावनमा गुरुले भन्नुहुन्थ्यो कृष्ण, क्रिस भनेको कृषि धातु, क्रिस भनेको जमिन, अनि नहा फेरि फर्किनु पर्दैन है. जसले राधा कृष्णको नाम जप्छ त्यसले फेरि धरतीमा जन्म लिनु पर्दैन. त्यही भएर हरे कृष्ण कृष्ण होइन हरे कृष्ण भन्नुपर्छ होइन. हामी प्रत्यक्ष रूपमा तपाईँलाई यस्तै जानकारी दिइरहेका छौँ आज कार्यक्रमको. यतिखेर भने बेला भएको एकैछिन छोटो विश्रामको, विश्रामपछि म तपाईँलाई पुनः स्वागत गर्छु. हामी सँगै रहनुहोला.
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म. अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण. पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण. भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला. के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा.
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ.
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 91 42 73 76 1.
5: सङ्गीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ.
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण.
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला.
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण.
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण.

0: ज्ञातम आफ्ना गया दिनकी र आपाउने दिनकी बारेमा जान्न चाहन्छौ तसो हो भने आस ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा भौति जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठे चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकी लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लाउने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखा ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आज संगीतमय पुराण लगाउनकी लेखालाई सम्झन सकन्छौ।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको तपाईँको यो साईमा छौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँसँग रहन्छौ नेपालभरबाटै के साथमा बजिरहेका छौं। यतिखेर प्रत्यक्ष रूपमा कुराकानी अनि तपाईँसँग भएका विभिन्न जानकारीहरू हामी दिने प्रयास गरिरहेका छौं। राधेश्याम गुरुदेव म व्यवस्थापा भनेर हामीले एउटा कमेन्ट गर्नुभएको छ, उहाँको चिनाइ हेर्ने तयारी गर्नुभएको रहेछ। आज हामी फोनबाट चिनाएका छौँ, हिजो कमेन्ट गर्नुभएको पाला आउँथ्यो होइन, अन्यथा तपाईँको अहिले पाला आएन। झरना कार्कीले पनि शङ्ख वस्त्रबाट कार्यक्रम सुन्छु गुरुदेव भन्दै हुनुहुन्छ, उहाँको पनि हेर्ने चाहिँ पालो आएन। अर्को छ सुजता धमला, राधे राधे गुरु भन्नुभएको छ, राधे राधे कहाँदेखि कमेन्ट गर्दै हुनुहुन्छ सुजताजीले, कार्यक्रम सुन्दै हुनुहुन्छ भने तुरन्तै हामीलाई अर्को कमेन्ट थप्नुहोला, म तपाईँलाई अझ जानकारी गराउँछु। हामी कार्यक्रम ज्योतिष दर्पण यतिखेर चितवनबाट प्रसारण गरिरहेका छौँ। हामी केही दिन नभनौँ, 1 महिना जति हरायौं भनेको चितवनमा थिएनौं, शङ्ख सभा खानबारी गएका थियौं, अहिले हामी चितवनमा छौं। अब 3-4 दिन अझै यहीँ रहन्छ 20 सम्म, त्यस पछाडि हाम्रो यात्रा, मैले फेरि पनि भने 1-2 दिनको लागि हामी काठमाडौँ जाने तयारी गर्दैछौ, तपाईँहरू आउन सक्नुहुन्छ है। प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका विशेष भूत भविष्य अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरू हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। यतिखेर 2 नम्बर हाम्रो लागि हजुरहरूको लागि खुल्ला गरेका छौं, प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जानकारी दिने प्रयास गर्छौं। हामीलाई यतिखेर उर्मिला महतोले पनि रेडियो सनातनबाट सुन्दैछु है, नवलपरासीको प्रतापपुर गोपीगंजबाट भन्दै हुनुहुन्छ, अब उहाँलाई पनि स्वागत गर्दै हामी फोनतर्फ लाग्छौं। को हुनुहुन्छ, कहाँदेखि कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई प्रत्यक्ष रूपमा तपाईँ कुराकानी गर्दै आउन सक्नुहुन्छ। मुना श्रेष्ठले पनि यतिखेर कमेन्ट छोड्नु भएको रहेछ, तर हामी अहिले फेरि पनि भने चिना हेर्ने कमेन्ट होइन, केही महत्वपूर्ण कुराहरू भए कमेन्ट छोड्नुहोला, अन्यथा राधे राधे मात्र लेख्नुहोला है। हामी यतिखेर प्रत्यक्ष फोनमा कुराकानी गर्छौँ, को हुनुहुन्छ यतिखेर? राधे राधे हजुर।
1: राधे राधे गुरु, जय बहादुर धामी, बजाङ बुङ्गल देखेँ हजुर।
0: बजाङको बुङ्गलमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ बजाङमा यतिखेर?
1: सेरो रेडियो आज बजेको छैन गुरु।
0: आज बजेन, केही भयो होला नि त, नेटको समस्या होला, पानी पर्यो होला, हावाहुरी आयो होला होइन
1: हजुर? आज राति
0: कार्यक्रम आएको छैन कि रेडियो आएको छैन? आज
1: आज कार्यक्रम आएको छैन गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा गुरु।
0: साल महिना गते समय भन्नु त?
1: 2080 साल।
0: 2080 साल
1: वैशाख महिनाको 15 गते।
0: 2080 साल वैशाख महिनाको 15 गते
1: सोमबार।
0: सोमबार
1: बिहानको 9 बजे।
0: बिहानको 9, ठिक 9 बजे हो
1: हजुर? ठिक 9 बजे हो गुरु।
0: कुन जिल्लामा भयो जन्म?
1: बजाङमै हजुर।
0: छोरा कि छोरी हो नि?
1: आफ्नै बारेमा हो गुरु।
0: अनि तपाईँ 80 सालमा जन्मिनु भएको त
1: हजुर?
0: मैले उल्टो सुने कि तपाईँले उल्टो भने हो कि तपाईँ
1: 38 साल हो गुरु? 38 साल, 80 सालमा 38 हो हजुरले उल्टो सुनिसके के हो गुरु?
0: ए 38 साल भन्नुभयो?
1: 38 सालमा भने गुरु।
0: 38 सालको वैशाखको 15 गते के बार थियो?
1: सोमबार गुरु।
0: 9 बजे बिहान तपाईँको आफ्नै हो यो
1: हजुर? आफ्नै हो गुरु।
0: यहाँबाट हेर्दाखेरि तपाईँको के देखिन्छ भने सोमबार जन्मेको मान्छे कुन जिल्ला अरे? बजाङ होइन
1: हजुर।
0: राशिको नाम चाहिँ खीबाट नाम आउँछ, खिमानन्द नाम आयो, मकर राशि हुन्छ, अष्टमीको दिनमा जन्म भएको छ है
1: हजुर। जय बहादुर धामी भन्छ
0: हजुरको, हजुरको चिना छ कि छैन?
1: चिना छ गुरु।
0: चिना छ भने यसो गरौँ न, तपाईँको धेरै कुरा बिग्रियो होइन
1: हजुर,
0: एकचोटि मलाई तपाईँको चिनाको फोटो खिचेर हाम्रो वाट्सएप नम्बर हजुरलाई थाहा छ?
1: छैन गुरु, यहाँ चल्दैन नेट यहाँ चाहिँ गुरु।
0: नेट चल्ने ठाउँमा आएको बेला फोटो खिचेर मलाई त्यहाँ हालिदिनु नि, म तपाईँको समय अनुसार फेरि हेर्छु। 9 बजे भन्दा धेरै फरक पर्छ है, त्यही गरौँ ल। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे।
0: उहाँको अलिकति धेरै फरक आएको कारणले गर्दा हेर्न सकिएन, चिना छ भने चिनाबाट समय बटलाम भन्ने सल्लाह हो। मणिराम भट्टराईले पनि हाम्रो पात्रमा गएर राधे राधे लेख्नु भएको छ, रेडियो खोटाङबाट है भन्ने हुनुहुन्छ, धन्यवाद छ। रेडियो खोटाङ बजिरहेको छ किनकि रेडियो खोटाङलाई यतिखेर खिलनजीले पहिलेबाटै मेहनतका साथमा चाहिँ अगाडि बढाइरहनु भएको छ। कहिलेकाहीँ पहाड़तिरको ठाउँ चट्याङ लाग्छ होइन, अलिकति केही न केही कहिले कहाँ समस्या हुन्छ, धेरै गुनासो गर्नुभएको थियो। मैले उहाँलाई पनि भने कार्यक्रम अहिले पनि बजिरहेको छ, सधैँभरि बज्छ भन्ने जानकारी भएको छ। वेदनाजीले श्री राधे गुरु सन्चय भइसकिन्छ त गुरु भन्नुभएको छ, एकदम ठिक छ गुरु। साँझ बत्ती बाहिर बाल्ने हो कि भित्र हो नि गुरु भन्नुभएको छ, भित्र बाल्नुपर्छ भनेको सुनेको थिएँ, खास कुरो के हो गुरु भन्दैछ न भनिदिनु भए आभारी हुने थिएँ, राधे राधे भन्नुभएको छ। अब यो यस्तो सामान्य कुरामा तपाईँलाई म प्रष्ट पार बुझाउँछु, एकदम ध्यान दिनु ल। साँझ बत्ती भनेको यहाँ बाल्ने त्यहाँ बाल्ने होइन क्या, साँझ बत्ती जहाँ बाले पनि हुन्छ। अब फेरि मैले यसो भन्दै गर्दा बाहिर बाल्ने हो र त भित्र होइन, होइन फेरि मन्दिर कोठामा अनिवार्य बाल्नु पर्यो, आफ्नो घरमा हुन्छ नि त, एउटा पूर्व उत्तरपट्टिको कोठामा पूर्व उत्तरपट्टिको साइडमा एउटा मन्दिर स्थापना गरे त्यहाँ अनिवार्य रूपमा बाल्नु पर्यो। अनि बाहिर तुलसीको मुठमा बालेको झन सुनमा सुगन्ध भइगयो होइन, त्यति दुई ठाउँमा चाहिँ अनिवार्य बाल्नु पर्यो। यसको अर्थ के हो भने साँझमा घरमा चाहिँ बत्ती बाल्नु है, साँझमा चाहिँ घरमा कहिल्यै पनि झुकिएर पनि तपाईँहरूले चाहिँ घर अँध्यारो राख्न हुँदैन, लक्ष्मीको आगमन हुँदैन। जुन घरमा सफा छ, जुन घरमा चाहिँ साँझमा बत्ती बल्छ, जुन घरमा साँझमा भित्र चाहिँ बत्ती बाल्ने, मैले कति ठाउँमा देखाएको छु क्या, लो लु लु साँझ पर है भन्ने, अनि अँध्यारोमा टर्च बाल्दै बाल्दै बाल्दै आएर तुलसीको मठमा चाहिँ बत्ती बाल्न हुँदैन हजुर। घरमा पुरै उज्यालो, घर एकदम सकारात्मक हुनु पर्यो। साँझमा लक्ष्मीको आगमन हुँदा अँध्यारो हुन भएन, लक्ष्मीले धिक्कारेर जानुहुन्छ घरमा। बरु सहरीमा धेरै उठ्छ न बत्ती, कति उठ्छ र वरिपरि घरमा भएका तिनतिरका बत्ती मजाले बालिदिनु त, चारतिरका बत्ती एक दुई घन्टा के फरक पर्छ र। अनि त्यस पछाडि सबै घरको छमछुममा बत्ती मारेर सोच्नुहोस् आफ्नो काम गर्नुहोस् होइन, त्यस्तो भएको हुँदा तपाईँहरूले एउटा कुरो के ध्यान दिनु पर्यो भने बत्ती बाल्नुको धार्मिक महत्व सँगसँगै वैज्ञानिक कारण पनि हुन्छ क्या। साँझमा किरा फटेकेरा नआउन्, घरको सरसफाई गर्न मतलब हुन्छ नि, घरमा घरमा काम सबै वरिपरिका काम भएपछि घरभित्र आएपछि बत्ती बाल्दै बाल्दै बाल्दै घरमा के छन् थानको मुर्को गर्न पाइयोस् भने त साँझ बत्ती बाल्नुको अर्को उता तात्पर्य रहन्छ भनेको साँझमा बत्ती बाल्नुको। अर्को धार्मिक कुरा भनेको घरलाई अन्धकार पार्यो भने साँझमा लक्ष्मी रिसाउनुहुन्छ, नाराज हुनुहुन्छ। अनि साँझमा प्राय शिवजी पनि पार्वतीको साथमा आकाश मण्डलमा अन्तरिक्षमा घुमिरहनु भएको हुन्छ, जुन घरमा बत्ती बलेन त्यसलाई भगवान्ले पनि श्राप दिनुहुन्छ भनेको धिक्कार छ तँलाई, यति मैले सम्पत्ति दिएँ, घर बनाइस्, बत्ती हालिस्, बाल्दिनस् ए होइन भने के हो भने घरलाई उजारो पार्नु पर्यो। घर मन्दिर हो, मन्दिर कहिले अँध्यारो राख्नु हुँदैन है, तपाईँले एकदम प्रष्ट रूपमा बुझ्नु होला हजुरहरूलाई मैले भनेको कुरा कति विश्वास लाग्छ ध्यान दिएर सुन्नु। तपाईँहरूको गाउँ गाउँमा यतिखेर कार्यक्रम बजिरहेको छैन भने सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँ प्रत्यक्ष रूपमा आउन सक्नुहुन्छ हामीसँग र प्रत्यक्ष रूपमा कुराकानी गर्दै बोध भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि लिन सक्नुहुनेछ। अहिले कार्यक्रममा फेरि पनि कमेन्ट गरिरहनु भएको छ उर्मिलाजीले, पासनीको लागि भनेर मलाई कमेन्ट गर्नुभएको रहेछ। पासनीको लागि चाहिँ दिउँसो मलाई फेसबुकमा यसो म्यासेज छोडिदिनु न, भइहाल्छ नि, सबै कुरा रेडियोमा हेर्न मिल्दैन क्या। कति कुराहरू तपाईँले पासनीको लागि, कपाल मुण्डनको लागि, छेवरको त्यसलाई छेवर भन्नुहुन्छ होइन, छेवरको लागि कान्छेन्ने साहित, नाक्छेन्ने साहित, तपाईँको होइन नाम जुराउनुको लागि दिउँसो 10 बजे पछाडि फोन गर्नुहोस्, हामी तपाईँलाई त्यसको लागि सेवा गर्छौँ। नाम जुराउन पास्नेहरूको साइतहरू हेराउनको लागि तपाईँले टिकट लिनु पर्दैन, तपाईँको लागि हामी फोन मात्रै गर्नु पर्यो। फोनै आउँदैन आज भने तपाईँले के भन्नुहुन्छ? दिउँसो त फोनै लाग्दैन गुरुबा भन्नुहुन्छ, कहिले काहीँ फोन उठ्दैन आफन्तमा छ, तर फोन लाग्दैन भन्नु भनेको तपाईँ गल्ती हो, किनकि फोन लागिरहन्छ। फोन आजभोलि बिल्कुल, म भन्ने एउटा कुरा, पहिले पहिले एक दिनमा 100 फोन आउँथ्यो, 80-90 फोन आउँथ्यो, आजभोलि फोन भनेको 500 मात्रै आउँछ हो। त्यही भएर तपाईँले फोन गर्नुहोस्, दिनैभरि फोन लाग्छ, तर 10 पछाडि गर्नु पर्यो कि। अब 9 बित्तिकै फोन गर्नु त उठेन भन्नुहुन्छ मेरो फोन, 10 बित्तिकै फोन गर्नुहोस् न, अफिस टाइममा फोन गर्नुहोस् त, हामी पनि कार्यक्रम सकेर थोरै खानाहरू खाएर भोजन लिएर अनि बल्ल तपाईँहरूसँग फोनमा जाने हो नि त, फोन उठाउन होइन। त्यही भएर तपाईँले जहिले पनि दिउँसो 10 बेलुका 6 फोन गर्नुहोस्, फोन रिसिभ हुन्छ पक्का। है, कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, स्वागत गर्छु, को हुनुहुन्छ? राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? ए हजुर हजुर हजुर, ए प्रभु, राधे राधे राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइरहेको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गरिरहन्छौ। सुजता धमला लेख्नुहुन्छ, राधे राधे गुरु, काठमाडौँबाट भन्नुभएको छ, काठमाडौँ कहाँ बस्नुहुन्छ? हामी पनि काठमाडौँ आउँदैछौँ है, चिनार हेर्न भए 21 पछाडि सम्पर्कमा रहनुहोला, अथवा आज भोलि नै फोन गरेर तपाईँले चाहिँ हामीलाई म पनि भेट्छु है भन्नुहोला, चिना हेर्ने भए है। हामी काठमाडौँमा सम्भवतः एक दिनको लागि चिना हेर्छौँ, धेरै चिना हेर्न मान्छे कमै हुनुहुन्छ होला, फोन धेरै आएको छैन भन्ने खबर आइरहेको छ। त्यसो भएको हुँदा काठमाडौँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भने चाहिँ 20 पछाडि हामी काठमाडौँ आउँदैछौँ, कहिले आउँछौँ? 22-25 कहिले आउँछौँ? हामी तपाईँहरूको फोनको आधारमा जानकारी गराउँछौँ। फेरि फोन गर्नु भएन भने चाहिँ हामी थपक्क आउँछौँ, आफ्नो काम गरेर थपक्क फर्किन्छौँ, तपाईँहरूले भेट्ने भनेर खबर गर्नुभयो भने चाहिँ हामी तपाईँलाई भेट्ने प्रयास गर्छौँ है। तर एक दिनको लागि मात्रै है, बुझ्नुभयो कि भएन? एक दिनको लागि चाहिँ हेर्न पाइन्छ, तर तपाईँ धेरैजना हुनुभयो भने भेट हुन्छ। अब तपाईँ एकजनाले मात्रै फोन गर्नुभयो भने फेरि भेट नहुन सक्छ है त, यति भने मैले। तर दिउँसो सम्पर्कमा अवश्य मेरो रहनुहोला, आज वा भोलि है। राजकुमारजीले लेख्नुहुन्छ, म राजकुमार राई हो गुरु, म ओखलढुङ्गाबाट हो, हाल मलेसियामा हो गुरु, समय मिलेसम्म अनलाइनबाट रेडियो सनातन नेटवर्कबाट ज्योतिष दर्पण सुन्ने गर्छु गुरु। हजुरले धर्म र विज्ञानको कुरा जोडिहाल्नुभयो गुरुदेव, मैले सुनेको विज्ञान बिना धर्म अन्धो हुन्छ, धर्म अन्धो हुन्छ, धर्म बिना विज्ञान लङ्गडो हुन्छ, धर्म बिना विज्ञान लङ्गडो हुन्छ गुरु राधे राधे है। अलि उल्टो भन्नुभयो क्या तपाईँले होइन, कि उल्टो हो? यसको अर्थ के हो भने ज्योतिष शास्त्रले, धर्म संस्कारले, हाम्रो पूर्वीय पाश्चात्य साहित्यहरूले ग्रन्थले के भन्छ भने मंगल ग्रह वा प्लान्टमा छ भनिदियो होइन, तर त्यसलाई हामी जान सकेनौ ज्योतिष बिना अथवा धर्म बिना। धर्म बिना चाहिँ विज्ञान ठिक हो, धर्म बिना विज्ञान अन्धै हुन्छ, र विज्ञान बिना ज्योतिष शास्त्र अथवा हाम्रो ग्रन्थहरू लङ्गडो हुन्छ भनेको भन्नु के भने हामी मंगल ग्रहमा चन्द्रमामा हामी जान सक्दैनौँ, हामी जो छ चाहिँ भनिदिन्छौँ, यस्तो यस्तो छ है त्यहाँ पनि भनिदिन्छौँ, तर त्यहाँ जानको लागि चाहिँ, प्रवृत्तिको लागि चाहिँ विज्ञान चाहिन्छ नि त होइन। त्यही भएर विज्ञान र ज्योतिष शास्त्र मिल्छ अथवा धर्म शास्त्रहरू मिल्छ, तर यसलाई मिलाउने प्रयास तपाईँहरूले गर्नु पर्यो, मिलाउने प्रयासै गर्नु भएन भने त फेरि कसरी हुन्छ र होइन। लक्ष्मी गिरी, राजा गुरुदेव, म सोलुकुम्बबाट रेडियो खोटाङबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ लक्ष्मीजीले। कुन रेडियोमा कार्यक्रम के अरे कुन ठाउँबाट सुन्नुहुन्छ सोलुकुम्बको, कुन पालिकाबाट, नाम लेखिहाल्नुहुन्छ फटाफट रूपमा है। अनि अर्को छ, मणिराम भट्टराईजीले कमेन्ट गर्नुभएको छ, गुरु मेरो घरमा उत्तर पूर्वपट्टि पूजा कोठा छ, तर छतको बाहिर तनेकोमा पर्छ, तनेकोमा पर्छ, पूजा कोठा भन्दा मुनि बरन्डा छ, पूजा कोठा भन्दा मुनि बरन्डा छ, अरू कोठा छैन, मलाई कसै कसैले तेरो पूजा कोठा घर भन्दा बाहिर भयो भित्र बनाउनु भन्नुहुन्छ, खास कुरा के भन्नुभएको छ? यो बाहिर भित्र फेरि यो कुरो वैयत कुरो सुन्नुपर्छ कि घरिघरि मनिरामजी, बाहिर भित्र लेखेकै छैन शास्त्रले, तपाईँको चाहिँ घरमा सबैको घरको पूर्व र उत्तरपट्टिको क्षेत्रबाट चाहिँ सकारात्मक ऊर्जा पोजिटिभ ऊर्जा प्राप्त हुने भएकाले तपाईँहरूले हरेकको घरमा पूर्व उत्तरमा टोयलेट भर्याङहरू केही नराख्नु, भान्साहरू केही नराख्नु, खुल्ला कोठा राख्नु, घरभन्दा बाहिरपट्टि बारीहरू छन् भने पनि सकभरतिर पानीहरू राख्नु, भनेको खाने पानीहरू फेरि सेफ्टी ट्याङ्की राख्नु हुँदैन, अनि फुल रोप्नु, बगैँचा बनाउनु, मन्दिर बनाउनु भन्छ क्या, त्यो एरियामा हो, भित्र बाहिर कहीँ देखाएको छैन है। टेक बहादुर भुजेल, गुरु राधे म भोजपुरदेखि हो, म सनातन रेडियोदेखि सुन्दैछु गुरु, असारमा ग्रह शान्ति रुद्री र हवनको लागि कुन दिन जोर्छ जानकारी गराइदिनु हुन अनुरोध छ भन्नुहोस्। अब हेर्नुपर्छ, मैले पनि सायद मैले हिजो कसलाई हो 20 गते राम्रो छ भनेको छु, हेरेर 20 गते छ त्यसपछि मैले हेर्नुपर्छ। यही महिनामा गरिहाल्नुहोस् है, यसपालि साउन महिना कोर्न हुँदैन, साउन महिनामा यसपालि साहित्यहरू पनि छैन, ध्यान दिनु है त। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईँसँग भएका विशेष कुराहरूको जानकारी दिने प्रयास गरिरहन्छौ। कार्यक्रमको अन्तिम भागमा चाहिँ फेरि पनि जानकारी गराउँछु, आज भोलि र पर्सि हामी तपाईँसँगै रहन्छौ। आज 17 गते, 18 गते, 19 गते, 20 गते, 4 दिन 5 दिन हामी भरतपुरमै रहन्छौ। त्यस पछाडिको लागि एक दिनको लागि काठमाडौँ आउँछौ। काठमाडौँ आउँदा तपाईँहरूलाई कति गति सहज हुन्छ भनेर तपाईँले ध्यान दिनुहोला, अनि तपाईँसँग हामी कति गति रहने भन्ने कुरामा पनि हामी सल्लाह गर्न जानुपर्छ। अहिले भने कार्यक्रमको अन्तिम भागमा छु, भोलि बिहान उपस्थित हुन्छु, भोलि बिहानसम्मको लागि आगे चाहन्छु, भोलि बिहान तपाईँहरू मेरो भेट पुनः रहनेछ। राधे राधे।

0: आवाज हो।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुन।
2: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि? नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु? नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
7: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो।

देशका विभिन्न भागमा वर्षा भएकोमा कास्की लमजुङ सहित मध्य क्षेत्रमा धेरै ठाउँमा थोरै ठाउँमा ठूलो वर्षा भएको छ। बागमती सहित लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ तथा कोशी प्रदेशको एक दुई ठाउँमा बिहान पनि मध्यमसम्मको वर्षा भएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। यसैबीच कान्ति लोकपथ हेटौँडा काठमाडौँ सड़क खण्डमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह गरिएको छ। आज बेलुका 5 बजेदेखि भोलि बिहान 5 बजेसम्म काठमाडौँ हेटौँडा जाने कुनै पनि प्रकारको यात्रा नगराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको हो। निरन्तरको वर्षा तथा पहाड़ी तथा हिमाली क्षेत्रमा पहिरो सड़क अवरोध गेग्रान बहाव बाढ़ी तथा नदीमा जलसतह बढ़ने सम्भावना रहेकोले आज बेलुकापछि रातको समयमा यो सड़क खण्डमा यात्रा नगर्न प्रशासनको सूचनामा भनिएको छ। नेपाल आय निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल डिजल मट्टीतेल हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग चाराली विराटनगर जनकपुर अम्लेखगंज भलवारी नेपालगंज धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मट्टीतेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टीतेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मट्टीतेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँले घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यससँगै ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। बजार अनुगमन कमजोर रहेको निष्कर्ष सहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढ़ेपछि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन भएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेक्षण गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको छ। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख छ। केही दिन अघि गृहमन्त्री सुदन गुरूङले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएपछि तत्कालै होटललाई जरिवाना समेत गरिएको थियो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा सूचनामा उल्लेख छ। अब सरूवा प्रणालीलाई पारदर्शी, व्यवस्थित, छिटो छरितो र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य छ।
उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जङ भित्र

0: खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा

बागमती विश्वविद्यालयले विश्वविद्यालय अन्तर्गत सञ्चालित तीनवटा संकायको पहिलो सेमेस्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ। परीक्षा सम्पन्न भएको सातौं दिनमा हिजो तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको विश्वविद्यालय संरक्षक समिति बोर्ड अफ ट्रस्टिजका अध्यक्ष प्राध्यापक डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो। विश्वविद्यालयले एक वर्ष यता व्यवस्थापन र कानून, म्यानेजमेन्ट एण्ड ल, विज्ञान तथा प्रविधि साइन्स एण्ड टेक्नोलोजीका साथै शिक्षा तथा सामाजिक विज्ञान एजुकेशन एण्ड सोसियल साइन्स संकायमा स्नातक तहको कक्षा सञ्चालन शुरू गरेकोमा तीनवटै संकायको पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशन गरेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मको आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतको यो फैसलासँगै अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने भएको छ। प्रधान न्यायाधीश जोन रोबर्टसनले सुनाएको फैसलामा संविधानको चौधौं संशोधनले हरेक स्वतन्त्र व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ। 6-3 बहुमतले गरेको फैसलामा तीन अनुदारवादी न्यायाधीशहरूले तीन उदारवादी न्यायाधीशहरूलाई साथ दिएका थिए। सन् 1868 अनुमोदन गरिएको अमेरिकी संविधानको चौधौं संशोधनले गृहयुद्धपछि अश्वेत नागरिकलाई नागरिकताको अधिकार सुनिश्चित गरेको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेकै दिन अर्थात सन् 2025 जनवरी 20 तारीकमा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। यो आदेशमा गैर कानूनी वा अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानहरू अमेरिकी क्षेत्राधिकारभित्र नपर्ने र उनीहरूले जन्मको आधारमा नागरिकता पाउन नसक्ने दावी गरिएको थियो। यस आदेश विरूद्ध विभिन्न अभिभावकले आफ्ना र बालबालिकाको तर्फबाट अदालतमा मुद्दा दायर गरेका थिए। यसअघि तल्लो तहका अदालतले पनि वादीको पक्षमा फैसला सुनाएका कारण यो कार्यकारी आदेश कार्यान्वयनमा आउन सकेको थिएन। सर्वोच्चको निर्णयप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत असन्तुष्टि व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ। उहाँले यो निर्णय देशका लागि निकै खराब भएको टिप्पणी गर्दै अब कंग्रेस मार्फत कानून बनाएरै जन्मसिद्ध नागरिकताको व्यवस्था अन्त्य गर्नुपर्ने बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा अहिले मेक्सिको र इक्वेडर बीचको खेल भइरहेको छ। खेलको दोस्रो हाफको 63 मिनट चलिरहेको छ। मेक्सिको सिटी स्टेडियममा भइरहेको खेलमा मेक्सिकोले पहिलो हाफमा नै 2 अग्रता बनाएको छ। पहिलो हाफमा मेक्सिकोले खेलको 22 र 31 मिनटमा गोल गर्यो। बिहान 7:15 शुरू हुनुपर्ने मेक्सिको र इक्वेडर बीचको आजको खेल मौसमको कारण 1 ढिलो गरी 7:45 शुरू भएको हो। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे भने अन्तिम 16 आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान्ड र नुसाले गोल गरे। हालान्डले यो प्रतियोगितामा 3 5 गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बाप्पेले 2 तथा ब्रन्डली बार्कुलाले 1 गरे। यो वर्षको विश्वकपमा एम्बाप्पेको गोल संख्या 6 पुगेको छ। एम्बाप्पेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेस्सीभन्दा 1 मात्र पछाडि रहेका छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। पानी पर्ने क्रम भोलिसम्म नै रहने। कान्ति लोकपथमा आज पनि रातको समयमा यात्रा नगर्न आग्रह। पेट्रोल डिजल र मट्टीतेल तथा खाना पकाउने ग्यासको भाव घट्यो। बजार अनुगमन कमजोर रहेको गृहको निष्कर्ष। तीव्रता दिन सबै जिल्ला प्रशासनलाई निर्देशन। कर्मचारीको सम्पूर्ण सरूवा प्रक्रिया अब अनलाइन केन्द्रित। आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै हुने। अमेरिकामा जन्मको आधारमा नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत रहने। जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा खारेज। र विश्वकप फुटबलमा मेक्सिको र इक्वेडर बीचको खेल चल्दै फ्रान्स र नर्वे अन्तिम 16।

0: हुनुहुन्छ रेडियो टाइगर 89.2 MHz गर्जन छ सधैँ बाघसँग।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी

0: अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्ना समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाँच्छै।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, कति बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
3: जहाँ पाए त्यही जाने पनि होइन, भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस् हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 9842-58-950 र 9842-89-761।
6: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, चुती, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुल तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। अहिले बिहानको 10 बजेको छ। के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थी

0: त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
1: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्दै।

0: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा?
1: हेर्दैनन् त, यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर एक सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोफ राइटर विजय सुनार, विजय ज्वेलर, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480001 र 9866949140।
3: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
1: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंग सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 9840027590 र 081534328। फेरि सुन्नुहोस् है, 9840027590।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: समितिको खबर। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ट्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 5 22। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया। किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
0: यति बेला बिहानको 11 बजेको छ।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम अहिले दिउँसोको 3 बजेको छ। यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes?
0: Yo, Tapaiko Afne Radio, Radio Tiger 99.2 MHz.
2: सदस्यले लिए शपथ। महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमा 1 अर्ब 40 करोड़ डलर। पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसुन प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। नेपाली सेनाले पनि 3 चरणको पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितौन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यथा बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलिकै ठाउँमा मुसल

0: भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नु भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नु भएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यान आकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। रासोपाको पहिलो महाधिवेशन यही असार 7-12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 900 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम बागले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राष्ट्रपतिको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख रोग, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदा दर राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन, आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यका कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाइ छ। यसैबीच रेबिज खोप अभावबारे विभागले आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबार करोड़ डलर अर्थात 2,11,00,000,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 का बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,00,000,000,000 डलरबाट बढ़ेर 6,50,00,000,000,000 डलर पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 को विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पौने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान पौने 6 बजे अमेरिका र बोस्निया एण्ड हर्जगोविना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 जितेको छ भने 1 बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,00,000,000 डलर, पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।

0: हेलो धौली, कहाँ छैन तू?
1: म त यहाँ घरै छु।
0: अरे मेरो साथीले त आफ्नो छोराको लिखेन बाई गयो, म यहाँ एक्लै रहे, आउने कि त?
1: कहाँ हो त मैले आउनु पर्ने?
0: अरे यहाँ माथि खप्डरका डाँडामा आइज न।
1: ल ल, म आउँदो भए।

0: Ok, tengo que chequear esto.
1: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener...
3: गर्जन सँगै बाघ झै रेडियो टाइगर 99.2 MHz
4: गर्न सरकारलाई निर्देशन.
5: देशका धेरै सो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसुन जन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा.
6: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, सञ्चालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाड़ा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक.
7: जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो. अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या.
5: भेनेजुएलामा भूकम्प गएको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1943 जना पुग्यो.
6: र मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक. विश्वकप फुटबलको नकआउटमा आज राति इङ्ल्याण्ड र डीआर कंगो खेल्दै.
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो.
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ.
9: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु.
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
12: फोन 056-494-333, 493-555.
5: नेपाल दर्पणमा अब खबरको सिलसिला. प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट पारित भएको छ. राष्ट्रिय सभाको आजको बैठकमा प्रस्तुत भएको प्रस्ताव छलफलपछि अध्यक्ष नारायण प्रसाद दाहालले पारित भएको घोषणा गर्नुभएको हो र सरकारलाई कार्यान्वयन गर्न निर्देशन पनि दिनुभएको छ. सांसद रेणु चन्दले पेश गर्नुभएको प्रस्तावलाई 17 जना सांसदले समर्थन गरेका छन्. सांसद चन्दका अनुसार प्रविधिको विकाससँगै हिंसाको स्वरूप फेरिएको छ. अहिले पीड़क र पीड़ित आम्ने सामने नभई नक्कली परिचय प्रयोग गरेर विश्वको जुनसुकै कुनाबाट हिंसा गर्न सकिने अवस्था छ. साइबर स्टकिङ, साइबर बुलिङ, रिभेन्ज पोर्न, डिप फेक र अनलाइन ग्रुमिङ जस्ता समस्याले महिलालाई मानसिक तनाव र डिप्रेशनसम्म पुर्याएको उहाँले बताउनुभयो. चन्दका अनुसार आर्थिक वर्ष 2075-76 जम्मा 376 साइबर मुद्दा दर्ता हुँदा अहिले यो संख्या 19,000 नाइसकेको छ, जसमा धेरै पीड़ित 18-35 वर्ष उमेर समूहका छन्. सामाजिक सञ्जाल कम्पनीसँग सूचना आदान प्रदानको सम्झौता नहुँदा र साइबर ब्यूरो काठमाडौँमै सीमित हुँदा दूरदराजका पीड़ित न्यायबाट वञ्चित भइरहेको गुनासो पनि उहाँले गर्नुभयो. प्रस्ताव मार्फत उहाँले प्रचलित कानून संशोधन गर्न, लैंगिक हिंसा स्पष्ट परिभाषित गर्दै विशेष कानून बनाउन

0: पाठ्यक्रममा डिजिटल सुरक्षा समावेश गर्न र प्रदेश तहसम्मै पीड़ित मैत्री संयन्त्र सुदृढ़ गर्न सरकारसँग माग गर्नुभयो। छलफलमा भाग लिने सबै सांसदहरू प्रविधिजन्य हिंसा रोक्न सरकारले तत्काल कार्ययोजना बनाई पीड़ितहरूलाई शीघ्र न्याय दिलाउने संयन्त्र स्थापना गर्नुपर्नेमा एकमत भएका छन्।
1: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नुभएको हो। राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा जवाफ उठ्दै आएको थियो। सांसदहरूले ध्यानाकर्षणपछि सोही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता नभएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै पनि प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अघि बढ़ाउने उहाँले बताउनुभयो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले तीन केन्द्रीय आयोगमा पदाधिकारी मनोनयन गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनपछि आज बसेको पहिलो केन्द्रीय समिति बैठकले केन्द्रीय निर्वाचन लेखा र अनुशासन आयोगमा पदाधिकारी मनोनयन गरेको हो। केन्द्रीय निर्वाचन आयोग र लेखा आयोगको पुरानो संरचना विघटन गरी यसअघिका पदाधिकारीलाई जिम्मेवारी दिएको बैठकपछि महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो। बैठकले अनुशासन आयोगको प्रमुखमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लेखनाथ पौडेललाई मनोनित गरेको छ। बैठक अघि आज नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिनुको साथै प्रमाणपत्र बुझेका थिए। रासोपाको पहिलो महाधिवेशन यही असार 7 देखि 12 गतेसम्म चितवनमा चलेको थियो। यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टीको सदस्यता बाँडेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपासँग जानकारी मागेको छ। विभिन्न ठाउँबाट आयोगलाई त्यसबारेमा जानकारी आएको भन्दै आयोगले जानकारी पेश गर्न रासोपाको केन्द्रीय कार्यालयमा पत्रचार गरेको हो। आयोगले बुधबार सार्वजनिक गरेको पत्रमा विभिन्न माध्यममा सार्वजनिक भएका सूचनाको आधारमा जानकारी माग गरेको उल्लेख गरेको छ।
0: पछिल्लो 24 घण्टामा देशका धेरै यसो ठाउँमा पानी परेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली भेग बाहेक अन्यत्र सबैसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। सीमित ठाउँमा ठूलो पानी पर्ने परेको छ। अस्तिदेखि शुरू भएको पानी पर्ने क्रम भोलिसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति हिमाली तथा पहाड़ी भागका केही ठाउँमा र तराई भागको थोरै ठाउँमा मेघ गर्जन र चट्टाङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै यसो पहाड़ी क्षेत्रमा केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकोले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
1: देशभर मनसूनी प्रणाली सक्रिय भनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। सूचना तथा उद्धारका लागि एपीएफ कम्युनिटी अलर्ट सिस्टम एप र 11-14 हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ। नेपाली सेनाले पनि 3 चरणको विशेष पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ चितवन र 12 बेली ब्रिज तयारी अवस्थामा राखिएका छन् भने इटहरी र सुर्खेतमा हेलिकप्टर तैनात रहेको छ। सेनाका प्रवक्ता राजा राम बस्नेतका अनुसार सामुदायिक स्वयंसेवक परिचालन मार्फत विपद प्रति कार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। सरकारवाला निकायहरूले नागरिक मौसम पूर्वानुमान गम्भीर पूर्वक पालना गर्न र विपदका घटना भएमा नजिकको प्रहरी र स्थायी विपद व्यवस्थापन समितिमा तुरन्तै जानकारी गराउन अनुरोध गरेका छन्। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकालाई थप सक्रिय र स्रोत साधन युक्त बनाउनु पर्ने बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। त्यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्याधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन भनेको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। पेट्रोलियम पदार्थको भाव घटेपछिको खुशी र सुझाव समितिको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन, राष्ट्रपति नवनिर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीको शपथ, देशका धेरै ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रतिकारीमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा लगाएका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। उच्च शिक्षाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले हिजो पुरानो पात्रोलाई समयानुकूल परिमार्जन गरी नयाँ पात्रो स्वीकृत गरेको हो। साथै सबै विश्वविद्यालयमा यसको कार्यान्वयनका लागि परिपत्र गर्ने निर्णय पनि भएको छ। आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार यो पात्र लागू भएसँगै विश्वविद्यालयहरूमा भर्ना, अध्ययन, परीक्षा र नतिजा प्रकाशन जस्ता कामहरू निर्धारित समय तालिका अनुसार नै हुनेछन्। सरकारको 100 दिने कार्यसूचीमा स्नातक र स्नातकोत्तर तहका परीक्षा फल तोकिएकै पात्र अनुसार निकाल्ने लक्ष्य राखिएको थियो, जसलाई पूरा गर्न यो पात्र ल्याइएको हो।
0: पेट्रोलियम पदार्थको मूल्य घटे लगतै काठमाडौँ उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ। केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर दिनभरि बिक्री वितरण गरेका छन्। धेरै पम्प बन्द हुँदा सञ्चालनमा रहेका सरकारी तथा केही निजी पम्पमा गाड़ीको लामो लाइन लागेको छ। नेपाल ऑयल निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र पञ्च तेलमा 30 रूपियाँ र एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको थियो, तर बजारमा वास्तविक अभाव नरहेको निगमले जनाएको छ। वक्ता मनोज कुमार ठाकुरका अनुसार मूल्य घट्ने थाहा पाएपछि केही व्यवसायीले जाना जाने हिजो पेट्रोलियम पदार्थ लोड नगर्दा कृत्रिम अभाव देखिएको हो। निगमले यस्ता पम्प विरूद्ध तत्काल कार्यवाही प्रक्रिया अघि बढ़ाएको र अहिले अवस्था सामान्य भइसकेको पनि दावी गरेको छ। इन्धनको भाव चर्को रूपमा बढ़दा धेरैतिर समस्या आएकोमा मूल्य घटेपछि कोही उत्साहित छन् त कोही अझै पनि राहत खोजिरहेका छन्।
1: ललितपुरको साझा पेट्रोल पम्प अघि तेल भर्न आएका मोटरसाइकल र गाड़ीको लामो लाइन छ। पेट्रोल पम्प बाहिर लागेको यो लाइनका कारण पुलचोक कुपण्डोल सड़कमा गाड़ी चलाउन समेत सामान्य समस्या भएको छ। गाड़ी र मोटरसाइकल मात्र होइन, कोही पानी

0: दैनिक 60-70 किलोमिटर स्कुटरमा कुद्नुहुन्छ। पहिले 1100 रुपियाँसम्म तिरेर ट्याङ्की भरिन्थ्यो, अब मूल्य घटेपछि 900 रुपियाँमै भरिएको उहाँले बताउनुभयो।
1: यो महँगाईको कारणले अस्ति मेरो ट्याङ्की 600-700 फुल हुन्थ्यो, अनि पछि बढ्दाखेरि 1100 लाग्थ्यो कि फुल गर्न, अहिले घटे पछाडि राम्रो लागिरहेछ, अहिले त 900 फुल भयो मेरो, अझै घटोस् राम्रो होस्।
0: एकातिर चालकहरू मूल्य घट्दा धेरै खुसी छन्, तर दैनिक सार्वजनिक गाडीको यात्रा गर्नेले भने इन्धनको भाउ घटेकोमा फाइदा पाएका छैनन्। ललितपुर भैँसेपाटीकी सुगर रोगकी बिरामी पम्फा नेपाली अल्का अस्पतालमा नियमित औषधि लिन सार्वजनिक गाडी चढेरै आउनुहुन्छ। लोकल बसमा चढ्दा एकचोटिको 25 रुपियाँ लाग्छ, तर पेट्रोल घटे पनि आफूले उति नै भाडा तिर्नु परेको उहाँ बताउनुहुन्छ। मूल्य बढ्दा तुरुन्तै भाडा बढाउने तर घट्दा नघटाउने गाडी सञ्चालकको प्रवृत्ति प्रति उहाँको असन्तुष्टि छ।
2: अहिले चाहिँ त्यति नै 25 को 25 ल्याएको छ, घटेको छैन, बढाउन चाहिँ तुरुन्तै बढाउने, घटाउने बेला चाहिँ नघटाउने, थाहा नै नदिने, रिचार्ज त्यहाँ बचे पनि त कति काम हुन्छ।
0: पेट्रोलियम पदार्थको मूल्यमा आएको यो कटौतीले नागरिकलाई केही राहत पुर्याए पनि सार्वजनिक यातायातको भाडा भने घटेको मूल्य अनुरूप समायोजन नभएको र मूल्य घट्ने बित्तिकै केही पम्प मनपरी बन्द हुने जस्ता समस्या पनि उत्तिकै देखिन्छन्। यसर्थ अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावसँगै मूल्य समायोजन गर्दा त्यसको प्रत्यक्ष लाभ आम उपभोक्तासम्म पुर्याउने, सार्वजनिक यातायात भाडालाई समेत पारदर्शी ढंगले नियमन गर्ने र इन्धन आपूर्तिमा कृत्रिम अभाव सृजना गर्ने पम्पहरूमाथि कडाईका साथ अनुगमन गर्ने खालका ठोस पहल आवश्यक देखिन्छ। ललितपुरका कनक आचार्य:
3: 20 रुपियाँ घटाएछ, यो त धेरै राम्रै कुरा हो। 20 रुपियाँ होइन, 50 रुपियाँ घट्नुपर्छ। विश्व बजारको जुन हिसाबले 30% जुन घट्या छ, त्यो पनि राज्यले चाहिँ सोचेर आफू घाटा नखाने हिसाबले जनतालाई कसरी चाहिँ सुलभ र सहज हुन्छ त्यो हिसाबमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। सरकारले विभिन्न किसिमका करहरू लगाइरहेछ नि, त्यसलाई चाहिँ परिमार्जित गरेर जनतालाई जसरी हुन्छ अलिकति राहत मिल्छ कि भन्ने हिसाबले चाहिँ सोच्नु पर्यो। अब जुन हिसाबले अहिले पेट्रोल पम्पहरू 2-4 अनायासै बन्द भयो, त्यसको लागि इमिडिएटली त्यसलाई चाहिँ एक्सन लिनु पर्यो क्या।
4: यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले स्वचालित प्रणाली अनुरूप गाड़ी भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ। इन्धनको मूल्य वृद्धि हुँदा भाडा बढ़ाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्री र व्यवसायी दुवै पक्षमा अनिर्णय सृजना गर्ने गरेको भन्दै उहाँले चाँडै भाडा समायोजन गर्न आग्रह गर्नुभयो। सिटलले सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर संचालन खर्च, मर्मत सम्भार, बीमा, श्रमिकको पारिश्रमिक, आन्तरिक पाठपूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्याङ्कन गर्नु
0: लगातार 7 कारोबार दिन घटेको शेयर बजार आज उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 44.59 अंकले बढ़ेर 2652.93 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा जलविद्युत उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक 2% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.25 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीका 95,47,000 किप्ता शेयर 3.86 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समय भित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफमा आएको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकालाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए सो समेत 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ।
0: मर्स्याङ्दी करिडोर 220 किबी प्रसारण लाइन अन्तर्गत मार्कीचोक भरतपुर खण्डमा हिजोदेखि विद्युत परीक्षण सेवा शुरू हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मर्स्याङ्दी करिडोर अन्तर्गत लाइनमा 220 किलोभोल्ट क्षमताको विद्युत प्रवाह गरिएको छ। तनहुको मार्कीचोकमा रहेको न्यू मर्स्याङ्दी सब स्टेशनदेखि चितवनको आपटारीमा रहेको न्यू भरतपुर सब स्टेशनसम्म यो प्रसारण लाइन जोड़िएको आयोजनाका प्रमुख नारायण रेग्मीले जानकारी दिनुभयो। विद्युत प्रवाह शुरू भएसँगै प्रसारण लाइन उच्च जोखिमयुक्त हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई टावरमा नचढ़न, कुनै वस्तुले नछुन र चौपाया समेत त्यस क्षेत्रमा नछाड्न आग्रह गरेको छ। यो लाइन तनहु, गोर्खा र चितवन जिल्लाका विभिन्न बस्तीहरू हुँदै गएको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: आँखा नाक र घाँटी उपचारका

0: लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर दुग्ध विकास संस्थानका पूर्व प्रबन्ध निर्देशक डाक्टर शत्रुघ्न प्रसाद शाह भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन्। सर्वोच्च अदालतका न्यायाधीश द्वय विनोद शर्मा र शान्ति सिंह थापाको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। विशेष अदालतले 2075 पुसमा शाह र सुशीला कुमारी शाहलाई अकुत सम्पत्ति आर्जन गरेको ठहर्याउँदै दोषी करार गरेको थियो। शाहलाई 68,24,000 रूपियाँ जरिवाना र 9 वर्ष कैद हुने फैसला भएको थियो भने श्रीमती सुशीला कुमारी शाहको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न आदेश भएको थियो। अख्तियारका अनुसार शाहले पदमा बहाल रहँदा पदीय हैसियत भन्दा बढ़ी सम्पत्ति आर्जन गरी झण्डै 2,38,00,000 रूपियाँ भ्रष्टाचार गरेका थिए। यसै विरूद्ध विशेष अदालतको फैसला उपर शाहले सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए जुन आज खारेज भएको छ।
6: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित 2 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापु खानेपानी लिफ्ट आयोजनाको 18,50,000 रूपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्रीस कन्स्ट्रक्सनका संचालक प्रकाश छिरिङ राई विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। अख्तियारका अनुसार गाउँपालिकाले कम्पनीसँग गरेको ठेका सम्झौता अनुसार काम नभएपछि रद्द गरी धरोटी रकम जफत गर्न निर्णय गरेको थियो तर सुवेदीले कार्यपालिकाको निर्णय लुकाई बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्र बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ।
1: झापाको बाहुन राङ्गी क्षेत्रमा जंगली हात्तीको बढ़दो आतंकका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। हुलका हुल जंगली हात्ती बस्तीमा प्रवेश गरी बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीय बासिन्दामा चिन्ता बढ़ाएको छ। हात्तीको आक्रमणबाट यस वर्ष 2 जनाको ज्यान गइसकेको छ। हात्तीको आक्रमणबाट जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा 17 किलोमिटर भन्दा बढ़ी क्षेत्रमा सोलर फेन्सी तार जडान गरिएको थियो। अहिले सोलर प्यानल जीर्ण अवस्थामा पुगेको छ। बाली नाली नष्ट गर्ने घर तोड़फोड़ गर्ने र मानिसको ज्यान समेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने स्थानीय बासिन्दा रमेश दाहाल बताउनुहुन्छ। बाहुनडाङ्गी क्षेत्रका किसानले बितेको 40 वर्षदेखि जंगली हात्तीको आतंक बेहोर्दै आएका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर भेनेजुएलामा गएको हप्ता आएको विनाशकारी भूकम्पको 6 दिनपछि 3 वर्षीय बालकको जीवितै उद्धार भएको छ। ला ग्वाइरा राज्यमा भएको यो उद्धारलाई अन्तरिम राष्ट्रपति डेल्सी रेड्रिगेजले आफूहरूका लागि आशाको स्रोत भन्नुभएको बीबीसीले जनाएको छ। राजधानी काराकासमा उपचार गराइरहेका बालकको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। यसैबीच भूकम्पबाट ज्यान गुमाउनेको संख्या 1,943 पुगेको छ। 10,000 भन्दा धेरै घाइते भएका छन्। हजारौं मानिस अझै हराएका छन्। प्रारम्भिक तथ्याङ्क अनुसार झण्डै 59,000 वन क्षतिग्रस्त वा ध्वस्त भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार सबैभन्दा प्रभावित लागवाई र क्षेत्रमा खाद्यान्न अभाव, स्वास्थ्य सेवामा चाप र संचार संरचना भत्कीका कारण स्थिति दिन प्रतिदिन कठिन बन्दै गएको छ। खाद्य सामग्री वितरणका क्रममा पीड़ित बीच झगडा समेत हुने गरेको छ। विश्व स्वास्थ्य संगठनले यही बेला दादुरा जस्ता रोग फैलने जोखिम बढ़ेको चेतावनी दिएको छ। यसैबीच अमेरिका, मेक्सिको सहित दर्जनौ देशका उद्धार टोली अझै पनि सम्भावित जीवित मानिसहरूको खोजीमा लागिरहेका छन्। भेनेजुएलामा गएको बुधबार दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएको थियो।
1: चीनिया राष्ट्रपति शी जिनपिङले सेनाको आधुनिकीकरण गर्ने र सत्तारूढ़ कम्युनिष्ट पार्टी सीसीपी भित्रको भ्रष्टाचार निर्मूल पार्ने वाचा गर्नुभएको छ। पार्टीको 105 स्थापना वार्षिक उत्सवका अवसरमा ग्रेट हल अफ दि पीपुलमा आयोजना समारोहमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उहाँले बलियो सेनाको महत्वमा जोड़ दिनुभएको एएफपीले जनाएको छ। राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानका कारण विगत 3 वर्षमा 2 रक्षा मन्त्री पदच्युत भइसकेका छन्। 7 केन्द्रीय सैन्य आयोग अहिले सी र अर्का 1 जनरलमा मात्र सीमित भएको छ। शीर्ष अधिकारीहरू हटाइएका कारण विश्लेषकहरूले चिनिया सशस्त्र सेनाको लड्ने क्षमतामाथि प्रश्न उठाइरहेका बेला राष्ट्रपति सीले सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्ने प्रतिबद्धता दोहोर्याउनु भएको हो। सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै पूर्ण एकीकरण चिनिया कम्युनिष्ट पार्टीको ऐतिहासिक लक्ष्य र नागरिकको साझा आकांक्षा भएको बताउनुभयो। कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान गर्नुभयो।
6: नेपाल दर्पणमा अब खेल खबर। मलेसियामा हुने 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। एसियाली क्रिकेट काउन्सिल एसीसीले T20 फर्म्याटमा हुने प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता यही असार 27 आउँदो साउन 2 सञ्चालन हुनेछ। प्रतियोगिताको समूह एमा थाइल्याण्ड, म्यानमार र जापान छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, ओमान र भूटान छन्। समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत छन्। समूह डीमा नेपाल, हङकङ, चीन, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 4 टोली एसिया कपका लागि छन्। एसीसी प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 18 टोली घोषणा गरेको छ।
1: र फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति 10:15 इंल्याण्ड र डीआर कंगो खेल्दैछन्। इंल्याण्ड समूह एलको विजेता हो भने कंगो समूह केबाट उत्कृष्ट तेस्रो भई नकआउट पुगेको हो। 5 विश्वकपमा फर्किएको कंगोको यो पहिलो नकआउट प्रवेश हो। 2 टोलीबीच यो पहिलो खेल हुनेछ। भोलि बिहान 12:00 सिएटलमा समूह जी विजेता बेल्जियम र समूह आईबाट उत्कृष्ट तेस्रो को सेनेगल बीच खेल हुनेछ। दुवै बीच यो पहिलो भेट हो। भोलि बिहान 6:00 समूह डी विजेता अमेरिका र समूह बीबाट उत्कृष्ट तेस्रो भएको बोस्निया खेल्नेछन्। यी 2 टोलीबीच विश्वकपमा पहिलो भेट हुन लागेको भए पनि मैत्रीपूर्ण खेलमा 3 भेटिएका यी टोली मध्ये अमेरिकाले 2 खेल जितेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो। अहिलेसम्म 7 टोली अन्तिम 16 अर्थात प्री क्वार्टर फाइनलमा पुगिसकेका छन्। फिफा 2026 प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 च्याम्पियन ब्राजिल र नर्वे खेल्ने पक्का भइसकेको छ। यस्तै क्यानाडा र मोरक्को खेल्ने पक्का भइसकेको छ। यस्तै मेक्सिको पनि अन्तिम 16 पुगेको छ। मेक्सिकोले अब इंग्ल्याण्ड र डीआर कंगो बीचको खेलको विजेतासँग खेल्नेछ।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: लैंगिक हिंसा रोकथाम नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसहमत पारित, प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन।
6: देशका धेरै यसो ठाउँमा वर्षा, भोलि पनि पानी पर्ने, मनसून जन्य विपद प्रतिकारमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा।
1: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा कृत्रिम अभाव, केही पम्प बन्द, संचालनमा रहेकामा लामो लाइन, कृत्रिम अभाव गराउने पम्पको अनुगमन र गाड़ी भाडा पारदर्शी रूपमा समायोजन गर्न आवश्यक।
6: भेनेजुएलामा भूकम्प गएको 6 300 बालकको जीवितै उद्धार, ज्यान गुमाउनेको संख्या 1,943 जना पुग्यो।
1: र मलेसियामा हुने 19 मुनिको एसीसी महिला प्रिमियम कपको खेल तालिका सार्वजनिक। विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: समयमा काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका 16 ठेक्क एकसाथ तोड्ने तयारी, 15 दिने सूचना जारी।
1: सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउँदै सहज र छिटो सेवा दिने विजयनगरका वडा कार्यालयको प्रतिबद्धता, विकास निर्माणका कामलाई प्रभावकारी बनाइने।
0: पेट्रोलियम पदार्थको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रुपियाँले भाव घट्यो, कृत्रिम अभाव गरिएको उपभोक्ताहरूको गुनासो।
1: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेक्सिको सहित फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश, आज बेलुका इङ्ल्याण्ड र कंगो भिड्दै।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट ढिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 रुग्न ठेक्का सड़क डिभिजन कार्यालय एकैसाथ तोड्ने भएको छ। जुम्ला स्थित कार्यालयले कालीकोट, जुम्ला र मुगुमा सञ्चालित 16 ठेक्का सम्झौता गरे पनि काम समयमा नभएको भन्दै ठेक्का अन्त्यका लागि 15 दिने सूचना प्रकाशित गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभ कुमार सिंहले आर्थिक वर्ष 2074-75 82-83 सम्झौता भएका तर काम नगरेका कालीकोटका 12, जुम्लाका 3 र मुगका 1 आयोजना ठेक्का तोडिएको बताउनुभयो। यस्तै ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण योजना तोड्ने प्रक्रिया अघि बढ़ाएको उहाँको भनाइ छ। पटक पटक लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध गर्दा पनि जानकारी गराउँदा समेत निर्माण व्यवसायबाट कुनै चासो नदेखाएका कारणले ठेक्का अन्त्य गरिएको कार्यालयले जनाएको छ।
0: कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तारे भीरमा सड़क अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पज भैयाले दैलेखको गुराँस गाउँपालिका वडा नम्बर 1 स्थित कर्णाली राजमार्ग अवरूद्ध भएको बताउनुभयो। सुर्खेतदेखि दैलेखतर्फ हिँडेको मधेस प्रदेश 03001 ख 77-74 नम्बरको चक्के ट्रेलरको टायरको पछाडिको धुरा भाँचिएर सड़कमा फँसेको छ। प्रहरीले तत्काल खुलाउन सहज नभएको वैकल्पिक बाटो प्रयोग गर्न भनेको छ। सुर्खेतबाट कालीकोट हुँदै जुम्ला जाने सवारी साधन गुराँसे रानीमत्ता घोडावास हुँदै तल्लो डुंगेश्वरको बाटो प्रयोग गर्न सकिने प्रहरीको भनाइरहेको छ।
1: सुर्खेतको वीरनगर नगरपालिकाका विभिन्न वडा कार्यालयहरूले सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयहरूले आफ्नो वार्षिक समीक्षा तथा सार्वजनिक सुनवाई गर्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउने सामूहिक प्रतिबद्धता जनाएका छन्। वडा नम्बर 13 गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन सहज र छिटो सेवा दिने प्रतिबद्धता गरिएको छ। यस्तै सिंचाईको समस्या हटाउँदै सबै ठाउँमा सिंचाई सुविधा पुर्याउनका लागि पहल गर्ने तथा अन्य विकासका कामलाई प्रभावकारी बनाउने लगायतका प्रतिबद्धता जनाइएको छ। नगरको तर्फबाट यमलाल लामिछानेले सिंचाईको अभावले खेतीबाट राम्रो आमदानी लिन नसकेको भन्दै वडा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। जवाफमा वडा अध्यक्ष दिपेन्द्र राज कोइरालाले सिंचाई सुविधा नहुँदा कासे पानीको भरमा बस्नु पर्नुपर्ने बाध्यता रहेको भन्दै सिंचाईको सुविधा उपलब्ध गराउने गरी पहल भइरहेको बताउनुभयो। उहाँले विकास साझेदार र गैर सरकारी संस्थाहरूसँग समन्वय गरेर यो समस्या समाधान गरिने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै वडा नम्बर 8 कार्यालयमा भएको सार्वजनिक सुनवाईबाट बाल मैत्री तथा वातावरण मैत्री वडाको रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाइएको छ। यस्तै वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कायम गर्ने, मुख्य चोकमा रहेका विद्युत पोलहरूको व्यवस्थापन सही ढंगले गर्ने लगायतका प्रतिबद्धता गराइएको छ। वडा सचिव मनोज पौडेलले वडाको सेवालाई सहज र पारदर्शी बनाउनको लागि प्रविधि मैत्री सेवा प्रवाह प्रदान गरिने पनि प्रतिबद्धता जनाउनु भएको छ। वडा अध्यक्ष टीकाराम शर्माले पनि वडाको समग्र विकास र स्थिति बसाल्ने गरी योजना बनाएको भन्दै आगामी दिन अझै प्रभावकारी रूपमा विकास गरिने बताउनु भएको छ। सार्वजनिक सुनवाई कार्यक्रममा सोसियल रिसर्च एण्ड मीडिया सेन्टरको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
0: देशभर मनसुनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुने अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। कर्णाली प्रदेशमा यस वर्ष मनसुनमा 29,132 घर परिवार प्रभावित हुने आकलन गरिएको छ। सरकारले विपद पूर्व तयारी तथा प्रतिकारका लागि दुई महत्वपूर्ण कार्ययोजना पारित गरिसकेको छ। यसअघि मुख्यमन्त्री प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना 2082 र मनसून पूर्व तयारी तथा प्रतिकार्य योजना 2082 पारित गरिसकेको छ। विशेष गरी मनसूनको समयमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा प्रभावकारी प्रतिकार्यका लागि प्रदेश सरकारले तयारी थालेको उहाँको भनाई छ। कार्ययोजनामा गरिएको प्रक्षेपण अनुसार यस वर्षको मनसून जन्ने विपदका कारण कर्णाली प्रदेशमा 29,132 घर परिवारका 1,27,308 प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको राष्ट्रिय कार्ययोजनाको आधारमा प्रदेशका लागि यो तथ्याङ्क निकालिएको हो। विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रदेशमा 9 विषयगत क्षेत्र निर्धारण गरिएको छ, जसको नेतृत्व 6 विभिन्न मन्त्रालयहरूले गर्नेछन्। यसैबीच मनसून सक्रिय अहिले देशभर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेशका बाँकी भूभाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा मनसून विस्तार भएको महाशाखाको भनाइ छ। कर्णाली सहित 5 प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। आज देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना र हिमपात हुने सम्भावना छ। देशमा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपात तथा तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशका हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भनियो छोटो विश्राम।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: सन्जु, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
5: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
5: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
9: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
10: घाँ दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
11: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
12: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383-522-253 र मोबाइल नम्बर 98-85-56-455।
13: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
14: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385-24-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
13: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
15: ए नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
16: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चालित स्टोर छ नि।
17: हो अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली बासी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-69-71-777। घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
1: खबर अन्तर्राष्ट्रिय बजारमा पटक पटक पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा हेरफेर नभएको गुनासो बढेका बेला नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले गइराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मटिकल तथा हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको छ। निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटिकलमा प्रति लिटर 30 रूपियाँ, आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेको छ। अब सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मटिकल 194 रूपियाँ कायम हुने भएको छ। यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। यता सुर्खेत सहित कर्णालीका अधिकांश पेट्रोल पम्पहरूमा आज दिनैभर बन्द भएपछि उपभोक्ताहरूले कृत्रिम अभाव गरिएको भन्दै छानबिनको माग गरेका छन्। नेपाल आयल निगम सुर्खेतले भने अझै ठूलो परिणाममा इन्धन आएको भन्दै अभाव नहुने जनाएको छ। निगमले यदि कसैले कृत्रिम अभाव गरेको भए अनुगमन गरी तत्काल कार्यवाही गर्ने पनि बताएको छ।
0: बाँकेको दुर्गम मानिने राप्ती सोनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय सञ्चालनमा आएको छ। कार्यालय सञ्चालनसँगै अब राप्ती सोनारी गाउँपालिकाका सेवाग्राहीले जग्गा दर्ता नामसारी जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि अभिलेख व्यवस्था लगायत भूमि प्रशासन सम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट प्राप्त गर्न सक्ने भएका छन्। राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यसबाट सेवाग्राहीको समय खर्च तथा अनावश्यक झन्झट कमी आउने बताउनु भएको छ। अध्यक्ष पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालन स्थानीय नागरिकका लागि महत्वपूर्ण उपलब्धि भएको दावी गर्नुभयो। उहाँले अब स्थानीय तहमै छिटो सहज र पारदर्शी सेवा उपलब्ध हुने बताउनु भएको छ। कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सुनारी गाउँपालिका नौका रोशन कुमार ओलीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको थियो। गाउँमै जग्गा धनी दर्ता प्रमाण पूर्जा पाएपछि ओलीले अब भूमि सम्बन्धी कामका लागि टाढा शहरमा जानुपर्ने बाध्यता हटेको बताउनु भएको छ। कार्यक्रममा सहभागीले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु राम्रो काम भएको बताएका छन्। गाउँपालिकाको पहल तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय कोहलपुरको समन्वयमा कार्यालय सञ्चालनमा ल्याइएको हो।
18: कर्णालीको हिमाली जिल्ला हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। सेनकोट गाउँपालिका आठमा रहेको स्याडामा गाउँपालिकाले आर्थिक वर्ष 2082 1,82,13,12,00,000 सड़क बनाएपछि गाडी पुगेको छ। यसअघि सिमकोटमा 7 वटा यातायातका साधन पुगिसकेका छन्। दुर्गम गाउँमा पहिलो पटक यातायात सेवा पुगेपछि स्थानीय वासी खुशी भएका छन्। गाउँसम्म गाडी पुगेका दिन स्थानीयले फूलमाला बाजा गाजा र स्वागत कार्यक्रमको आयोजना गरेका थिए। सडक सञ्चालनमा आएपछि खाद्यान्न निर्माण सामग्री औषधि तथा अन्य अत्यावश्यक वस्तुहरू ढुवानी गर्न सहजै हुने वडा अध्यक्ष कमल बुढाले बताउनुभयो। गाउँमा गाडी पुगेपछि शिक्षा स्वास्थ्य कृषि पर्यटन व्यापार व्यवसायका क्षेत्रमा थप सम्भावना सृजना हुने विश्वास गरिएको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो विश्राम।
19: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
20: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
19: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484-40-30-82।
21: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
22: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
21: विजय सुनचाँदी पसलमा नै किन नि?
22: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
21: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 98-483-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
23: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
24: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
23: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
24: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
23: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
24: अब कता हुनु नि? हाम्रै भुरीगाउँमा रहेको लाछा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
2: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया प्रोप्राइटर टोप बहादुर थारू सम्पर्क मोबाइल नम्बर 9814721 र 9614624650।
3: खुसीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
7: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
4: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
7: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
7: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरीगाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457।
8: रेडियो भेरी FM।
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँग अन्य खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। नेपाल टेलिकमले मुगु जिल्लामा रहेको प्रसिद्ध पर्यटक स्थल राणातालको सुन्दर दृश्यावलोकनका लागि परिचित स्थल मुर्मा टपमा 4G सेवा शुभारम्भ गरेको छ। रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित मुर्मा टप रारातालको अनुपम दृश्यावलोकनका लागि अत्यन्त लोकप्रिय गन्तव्य हो। रारातालबाट केही घण्टाको पदयात्रापछि पुग्न सकिने यस स्थलबाट राराताल, विभिन्न हिमश्रृंखला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मनोरम प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ। मुर्मा टपमा 4G सेवा विस्तार भएसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीले उच्च गतिको मोबाइल इन्टरनेट सेवाको पहुँच सहज उपयोग गर्न सक्नेछन्। यस सेवाले मुर्मा टप क्षेत्रसँगै ट्रेकिङ रूटमा पनि भरपर्दो संचार सेवा उपलब्ध गराउने भएको छ। अब पर्यटकले आफ्नो यात्रा अनुभव, तस्विर, भिडियो तथा लाइभ अपडेट सहज रूपमा सामाजिक सञ्जाल मार्फत आदान प्रदान गर्न सक्नेछन्। यस क्षेत्रमा आधुनिक दूरसञ्चार सेवाको पहुँच विस्तार भएसँगै रारा क्षेत्रको पर्यटन प्रवर्धनमा थप टिवा पुग्ने विश्वास कम्पनीले लिएको छ।
25: भेरी खबरको अन्त्यमा अब खेल खबर। सह आयोजक मेक्सिको सहित फ्रान्स र नर्वे पनि फिफा विश्वकप फुटबलमा अन्तिम सोह्रमा पुगेका छन्। आज बिहान घरेलु मैदानमा भएको खेलमा मेक्सिकोले इक्वेडरलाई 2-0 हराउँदै अन्तिम सोह्रमा स्थान पक्का गरेको छ। मेक्सिको जितमा भने जुलियन क्विनोर्नेसले 21 र राउल जिमेनेजले 31 मिनटमा गोल गर्नुभयो। तुलनात्मक रूपमा इक्वेडरले बलमा बढ़ी नियन्त्रणमा कायम गरे पनि गोल गर्न नसकेपछि खेल गुमाउन पुगे। यसै गरी स्टार स्ट्राइकर कोलिया एम्बापेको गोलसँगै उपाधि दावेदार फ्रान्स स्वीडेनलाई 3-0 हराएको छ। फ्रान्सको जितमा किलियन एम्बापेले 2 तथा ब्राडले बारकोलाले 1 गोल गर्नुभयो। यससँगै विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ भने उहाँले यो विश्वकपमा सर्वाधिक कुल 18 गोलसहित यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरी गर्नुभएको छ। विश्वकपमा कुल 18 गोल सके उहाँ मेस्सी भन्दा 1 गोलले पछाडि रहनु भएको छ भने फ्रान्सले अन्तिम श्रममा पाराग्वेसँग खेल्नेछ। यसै गरी अर्को खेलमा नर्वेले आइभेरी कोस्टलाई 2-1 पराजित गरेको छ। नर्वेको जितमा एर्लिङ हालान्ड र एन्टोनियो नुसारे 1-1 गोल गर्नुभयो। खेल सकिने 4 मिनट बाँकी रहँदा हालान्डले प्याट्रिक बर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जित दिलाउनु भएको छ। यस्तै हालान्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गर्नुभएको छ। अब नर्वेले अन्तिम चरणमा ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ।
5: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
25: समयमा काम नगरेर वर्षौंदेखि अल्पत्र पारेका कर्णाली राजमार्गका 16 ठेका एकै साथ तोड्ने तयारी। 15 दिने सूचना जारी।
5: सेवा प्रभावलाई प्रविधि मन्त्री बनाउँदै सहज र छिटो सेवा दिने वीरेन्द्रनगरका वडा कार्यालयहरूको प्रतिबद्धता। विकास निर्माणका कामलाई प्रभावकारी पनि बनाइने।
25: पेट्रोलियम पदार्थको मूल्य समायोजन। पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले मूल्य घट्यो। कृत्रिम अभाव गरेको उपभोक्ताको गुनासो।
5: र फिफा विश्वकप फुटबलमा सह आयोजक मेस्कीको सहित फ्रान्स र नर्वे प्री क्वार्टर फाइनलमा प्रवेश। आज बेलुका इंग्ल्याण्ड र कंगो भिड्दै। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
6: गर्जन छ सधैँ बाग झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: रेडियो टाइगर स्टुडियो टाइम।
10: यति बेला साँझको 7 बजेको छ।
11: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाग झैं।
12: आइयो अब भोकै घर जाने कुरा पनि त भएन।
26: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
12: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
11: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98482 58950 र 98480 79

0: एनएसडी नेपाली सेवाको संरक्षकबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कार्यवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ, त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: सय दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन। विगत सय दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
0: अर्थमन्त्री सोनी मुवाडले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिनी सोएबी भन्छन्, अभियानकर्मीहरूको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिनी सोएबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको सहज करणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहर स्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरीद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आफै कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढ़ेको छ यही विषयलाई लिएर पनि। त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोध्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स बेच्ने अवस्था छ, तर हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा 700 किलोलिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुँदै गरेको छ। हिजो 50% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ हामी राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्र डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलोलिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो, क्या साङ्गो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु किन्ने चिज दिनु बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्न अनि थोरै ल्याएर पनि हो, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ।
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मत सहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनी मुवागलेसँग कुराकानी गरेका छौं र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
2: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णत ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
6: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, त्यो रूपान्तरणकारी भनिएका बजेटहरू पनि त्यो ल्याइँदाखेरि चाहिँ खोइ आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
6: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
2: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तोको टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश जनादेश भनिरहेको छु, बाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरे हो, र बाचापत्रमा हामीले गरेको करार नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भनेको त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भुइँ मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौँ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्, त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ, यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनु पर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन, हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौ एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौ त्योबाट आएको लाभ नेपाली जनताको लाभ लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ,
6: एक वर्षमा केही फिल गर्न सकिन्छ
2: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ, त्यो भएपछि यो बजेटलाई जो राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ आर्थिक विधेयक त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौ र योबाट कहीँ कमजोरी भएका रहेछन् कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले मारिसकेका थियो, हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्यै मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तरबाट हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट $635 मिलियन रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि $500 मिलियन भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि $करोडौं आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको $600 मिलियन भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पौने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सा सधै बाग छैन
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ
2: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाग छैन
3: हवस् त यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद आजलाई हाम्रो नियमित प्रसारण यति नै तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ शुभरात्री